Radio Tiger Studio Time. अहिले बिहानको 6 बजेको छ. यस टाइम्सका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो बरिगाउँ बजार बर्दिया.

0: सीधा खुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल चिनाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 16 गते शनिबार, सन 2026 अगस्त 1 तारिक असार कृष्ण पक्षको तृतीया तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सर्वपक्षीय सक्रियतापछि तराई मधेसमा देखिएको तनाव साम्य हुँदै ठाउँ ठाउँमा सद्भाव र्याली, तराईका जिल्लामा उच्च प्रहरी अधिकृत परिचालन।
0: सरकार र लघु वित्त पीड़ित बीच 5 बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता।
1: पछिल्ला 10 आर्थिक वर्षमा कोदोको उत्पादन र क्षेत्रफल घट्दै अनुकूल जमिन प्रशस्त हुँदा पनि उपेक्षामा कोदोका परिकार भने थपिँदै।
0: भारतको आसाममा बाढ़ी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 80 पुग्यो, झण्डै 3,00,000 मानिस प्रभावित भएको अनुमान।
1: र नेदरल्याण्डसमा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट, किर्तिपुर, काठमाडौँ। फोन

0: 01-590-61-89 मोबाइल 97-072-540-89
1: एयरटेल अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। सरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरु, संघ संस्था र जिल्लाका स्थानीय समुदाय बीच सद्भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थिति बीच तराई मधेसमा देखिएको तनाव साम्य हुँदै गएको छ। सुनसरी, सिराहा, सप्तरी र धनुषामा कर्फ्यू र पर्सामा निषेधाज्ञा लगाएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढ़ाएको छ। प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेसकामा उच्च अधिकृतहरूलाई नै खटाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफलेका अनुसार सबै पक्षको अपील र सद्भावको पहलपछि मधेसको परिस्थिति साम्य हुँदै गएको छ। शान्ति र सद्भावमा असर पुर्याउन खोज्ने 38 जनालाई कोशी र मधेसबाट नियन्त्रणमा लिएको छ। अहिले सप्तरीमा खटिनुभएका काफलेले भन्नुभयो, निगरानीका लागि सादा पोसाकमा टोली खटाइएको छ, ड्रोनबाट समेत निगरानी भइरहेको छ। गृहमन्त्री सुधन गुरूङले सुनसरी र सिरा पीड़ित पक्षसँग भेटेर संवाद र सहमति गरेपछि माहौल शान्त बन्दै गएको उहाँले बताउनुभयो। गृहमन्त्री गुरूङले अस्ति राति नै पीड़ित परिवारलाई भेटेर सहमति गर्नुभएको थियो। तनावग्रस्त क्षेत्रमा सुरक्षा उपस्थितिको बढ़ाएसँगै प्रधानमन्त्री बालेन्द्र शाहले पनि हिजो तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र विभिन्न राजनीतिक दलका नेतासँग संवाद गर्नुभएको छ। तनावग्रस्त जिल्लामा शान्ति र सद्भाव कायम गराउन सर्वपक्षीय पहल भएका छन्। प्रशासन, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज र नागरिकले संवाद, संयम र सहिष्णुता मार्फत सामाजिक सद्भाव जोगाउने प्रयासलाई तीव्र बनाएका छन्। तनावबीच देशका विभिन्न ठाउँबाट सामाजिक सद्भाव कायम राख्न विभिन्न तरिकाले फरक सन्देश प्रवाह भइरहेको छ। पूर्वको 5 थरमा परेवा उडाएर शान्तिको कामना गरिएको छ भने विराटनगर, सप्तरी र नेपालगंजमा सद्भाव र्याली आयोजना गरिएका छन्। रौतहटमा सर्वपक्षीय बैठक बसेको छ भने बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पाठ मार्फत मेलमिलाप, सहिष्णुता र आपसी विश्वास कायम राख्न आह्वान गरिएको छ। राजनीतिक दल, उद्योगी व्यवसायी र नागरिक समाजले पनि हिंसाको विकल्प संवाद र सहकार्य भएको बताउँदै आएका छन्। विविध जाति, भाषा, धर्म र संस्कृतिले बनेको नेपाली समाजको आधार सहअस्तित्व र आपसी विश्वास भएको भन्दै पालिकादेखि राष्ट्रिय राजनीतिक नेतृत्वसम्म संयमता अप्नाउनु पर्ने आवाज उठ्न थालेको छ। कुनै एक घटनाको असर समुदाय बीचको सम्बन्धमा नपरोस् र सामाजिक सद्भाव खलबलिन नपाओस् भन्ने साझा उद्देश्यका साथ विभिन्न जिल्लामा नागरिक स्तरका पहल अघि बढ़िरहेका खबर कान्तिपुरले लेखेको छ।
6: तराईका जिल्लामा 4 AIG सहित 15 उच्च प्रहरी अधिकारी परिचालन भएका छन्। नेपाल प्रहरीले सुनसरी घटनापछि तराई मधेसमा विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै 4 अतिरिक्त महानिरीक्षक एआईजी सहित 15 जना उच्च प्रहरी अधिकारीलाई तराईका विभिन्न जिल्लामा विशेष जिम्मेवारी सहित परिचालन गरेको हो। सुनसरीमा 2 समुदायबीच भएको हिंसात्मक घटनापछि तराईका विभिन्न जिल्लामा साम्प्रदायिक तनाव फैलन थालेपछि प्रहरीले उच्च प्रहरी अधिकारीलाई फिल्डमा खटाएको हो। सुरक्षा सतर्कता बढ़ाउँदै सम्भावित जोखिम नियन्त्रण, शान्ति सुरक्षा कायम राख्ने तथा स्थानीय प्रशासनसँगको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो कदम चालेको नेपाल प्रहरीले जनाएको छ। सुनसरी घटनापछि विकसित सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै शान्ति सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन प्रदेश तथा जिल्लामा विशेष जिम्मेवारी सहित उनीहरूलाई खटाइएको हो। प्रहरी मुख्यालयका अनुसार खटाइएका अधिकृतहरूले प्रहरी जनशक्ति तथा स्रोत साधन परिचालनको प्रभावकारिता मूल्याङ्कन गर्ने, आवश्यक नीति निर्देशन दिने, सुरक्षा योजनाको कार्यान्वयनको अनुगमन गर्ने, सूचना संकलन तथा विश्लेषण गर्ने तथा आवश्यकता अनुसार फिल्डमा समेत परिचालित हुने जिम्मेवारी दिएको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्रेले बताउनुभयो। उनीहरूले सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय तथा सहजीकरण पनि गर्नेछन्। यस्तै मधेश प्रदेश सरकारले शान्ति, सामाजिक सद्भाव र सुरक्षा व्यवस्था सुदृढ बनाउन पालिकाहरूलाई सात बुधे निर्देशन जारी गरेको छ। गृह संचार तथा कानून मन्त्रालयले शुक्रबार हिजो प्रदेशको सबै पालिकालाई पत्राचार गर्दै प्रदेश सुरक्षा समन्वय समितिको अस्तिको बैठकका निर्णय तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो। निर्णय अनुसार प्रदेशदेखि वडा तहसम्म राजनैतिक दललाई सक्रिय संवाद र समन्वयमा परिचालन गरिनेछ। साम्प्रदायिक रूपमा संवेदनशील विषयलाई संवाद मार्फत समाधान गर्न जिल्ला प्रशासन कार्यालयहरूले आवश्यक सहजीकरण गर्ने व्यवस्था गरिएको छ। नयाँ पत्रिका दैनिकमा खबर छ।
5: सरकार र लघु वित्तीय संस्थाबाट पीड़ित नागरिकहरू बीच पाँच बुधे सहमति भएको छ। वार्ता टोलीका पदाधिकारी र लघु वित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति बीच हिजो सहमति जुटेको हो। सहमति भएसँगै संघर्ष समितिले देशभर गरिरहेको सबै आन्दोलन तथा अनशनका कार्यक्रमहरू फिर्ता लिएका छन्। लघु वित्त पीड़ितहरूको समस्या समाधानका लागि गठित कार्यदलले 2081 साउन 22 गते बुझाएको प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिस गर्ने सहमति भएको छ। समस्यामा परेका ऋणीहरूको पुनरुत्थानका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने तथा कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन लगायतका विषयमा कार्यान्वयन योग्य विकल्प सहित सिफारिश गर्ने दुई पक्षबीच सहमति भएको छ।
6: विश्व प्रसिद्ध पर्वतारोही निर्मल पूर्जा अर्थात निम्स दाई पाकिस्तानको काराकोरम हिम श्रृंखला स्थित 8,047 मिटर अग्लो ब्रोड पीकमा गएको हिम पहिरोपछि सम्पर्कविहीन हुनुहुन्छ। शिखर आरोहणका क्रममा अस्ति बिहिबार दिउँसो गएको हिम पहिरोमा परेपछि उहाँसहित 10 जना सम्पर्कविहीन भएका हुन्। बेपत्ता मध्ये हिजोसम्म 4 जनाको शव भेटिए पनि निम्स सहित अन्य 6 जनाको खोजी निरन्तर भइरहेको पाकिस्तानी अधिकारीले जनाएका छन्। निम्स सहित हराइरहेका आरोहीको खोजी तथा उद्धार अभियान जारी रहेको पाकिस्तानका अधिकारीले बताएका छन्। मौसम प्रतिकूल भएकोले गैराती खोजी कार्य स्थगित गरिएको छ। पाकिस्तानी अधिकारीहरूले खोजी अभियान आज बिहानैदेखि थालिने बताएका बीबीसीले जनाएको छ। नेपालसहित अन्तर्राष्ट्रिय पर्वतारोहण समूहले उनीहरू सकुशल भेटिने आशा पनि व्यक्त गरिरहेका खबर नागरिक दैनिकले छापेको छ।
5: गैराती, कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी परेको छ। लमजुङको कुन्चा वर्षा मापन केन्द्रमा सबैभन्दा धेरै पछिल्लो 6 घण्टामा 120 मिलिमिटर पानी परेको छ। यस्तै सुनसरीको धरान बजारमा 88.2 मिलिमिटर र चितौन र गोर्खमा पनि ठूलो पानी परेको छ। आज दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यसैबीच लगातार पानी परेपछि धादिङको जोगीमारामा पहिरो खसेको छ। त्यहाँ सड़क अवरूद्ध रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यस्तै पानी परेर मुगली नानीगढ़ सड़क खण्ड पनि अवरूद्ध भएकोमा अहिले खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। काया कैरनमा ग्यास अभावको विषयमा आयल निगमका प्रवक्तासँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: एमबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मेरी सबै जेनरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सर्वपक्षीय सक्रियतापछि तराई मधेसमा देखिएको तनाव साम्य हुँदै ठाउँ ठाउँमा सद्भाव र्याली, तराईका जिल्लामा उच्च प्रहरी अधिकृत परिचालन, सरकार र लघु वित्त पीड़ित बीच 5 बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता, पाकिस्तानमा हिम पहिरोपछि सम्पर्कविहीन निर्मल सहित 6 जनाको खोजी चल्दै, गैराती कोशी बागमती गण्डकी प्रदेशका 2 ठाउँमा ठूलो वर्षा, धादिङको जोगीमारामा सड़क अवरूद्ध लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। भूगोलका हिसाबले सहज र गुणका हिसाबले बहुगुणी बाली भए पनि कोदोको उपेक्षा गरिँदै आएको छ। केही वर्ष यताको तथ्याङ्क हेर्ने हो भने कोदोको खपत बढ़दै गए पनि उत्पादन भने घटिरहेको छ। अझ वर्षेनी कोदोको आयात पनि भइ नै रहेको छ। सरकारले गएको वर्षदेखि साउन 16 राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो। यस वर्षको नारा कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन राखिएको छ। यसपालि कृषि विभागले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको पिङडाँडामा कोदो दिवस मनाउँदैछ। सिन्धुपाल्चोक कोदो उत्पादन धेरै हुने जिल्ला मध्येको एक हो। कोदोका लागि अनुकूल प्रशस्त भूगोल हुँदा पनि उपेक्षामा पर्दै आएको छ। पछिल्ला वर्षमा त करोड़ रूपियाँको कोदो आयात हुने गरेको छ। 77 जिल्लामा उत्पादन गर्न सकिने कोदोको खेती 60 मिटरदेखि 3,650 मिटर उचाइसम्म हुने कृषि मन्त्रालयले बताएको छ। उत्पादनको हिसाबले सबैभन्दा बढ़ी सम्भावना कर्णालीमा रहेको नेपाल कृषि अनुसन्धान परिषद नार्टले जनाएको छ। कोदो प्रवर्धनमा विभिन्न कार्यक्रम सञ्चालनमा रहेको पहाड़ी बाली अनुसन्धान कार्यक्रमका संयोजक राजेन्द्र कुमार भट्टराईले बताउनुभयो। पछिल्लो समय दोलखा 1 नामको जात सिफारिश गरेको पनि उहाँले बताउनुभयो। कोदो खेती ज्यादै झन्झटिलो र श्रमसाध्य भएकोले पनि किसान आकर्षित नभएको र खेती गर्दै आएको उहाँले बताउनु भएको छ। कोदो घाँसे परिवार पोएसी अन्तर्गत पर्ने अन्नबाली रहेको कृषि वैज्ञानिक सुशील राज सुवेदी बताउनुहुन्छ। उत्पादन र उत्पादकत्वको हिसाबले यो धान, गहुँ र मकै पछि नेपालको 4 सबैभन्दा महत्वपूर्ण बाली हो। पछिल्लो 10 आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने कोदोको उत्पादन र क्षेत्रफलको हिस्सा क्रमशः घट्दै गएको छ। आर्थिक सर्वेक्षण 82-83 अनुसार 2,15,000 हेक्टरमा कोदो रोपिएकोमा 2,85,000 टन उत्पादन हुने अनुमान छ। पहिले पहिले कोदोको खोले, ढिँडो र रोटी मात्रै खाने चलन भए पनि पछिल्लो समय कोदोका विभिन्न परिकार समेत बनाउन थालिएको छ। पछिल्ला 10 आर्थिक वर्षमा उत्पादन र क्षेत्रफल घट्दै गएको, अनुकूल जमीन प्रशस्त हुँदा पनि कोदो बाली उपेक्षामा परेको तर यही कारण वर्षेनी करोड़ रूपियाँको कोदो भित्रिने गरेको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: बजारमा फेरि खाना पकाउने एलपी ग्यासको अभाव हुन थालेको छ। सिलिण्डर लिन डिपो र डिलरहरूमा उपभोक्ताको लामो लाइन लागेको छ। साथी महेश केवालीले नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरलाई अहिले बजारमा फेरि किन ग्यास अभाव छ भनेर सोध्नु भएको छ।
7: यहाँ सभाभन्दा पनि हामी आफै आफै उपभोक्ताहरू मिलेर चाहिँ अभाव हो कि भनेर देखायौँ कि जस्तो पनि लाग्छ मलाई। फागुनको 29 गते हामीले 7.1 केजीमा गयौँ होइन, मासिक रूपमा हाम्रो 45,000 मेट्रिक टन खपत थियो भने 7.1 गइसके पश्चात चाहिँ चैत वैशाख देशको हेर्नुहोस् त 38,000 मेट्रिक टन, 32,000 मेट्रिक टन, 33,000 मेट्रिक टन त्यसरी खपत भयो। जुन अनुपातमा खपत हुनुपर्ने हो उहाँहरूले राख्नुपर्ने त्यो अनुपातमा राखिएन। र अहिले जब बजार सहज भए सबैतिर माग उठेपछि बजारमा 14.2 केजीको ग्यास पठाउन सुरु गर्यो, त्यो भन्दाखेरि एकैचोटि त सबै डिमान्ड त पूर्ति गर्न त सकिँदैन। 45-90 मेट्रिक टन त हामी एकैचोटि त गर्न सक्दैनौँ। मान्छेलाई सबैलाई एकैचोटि ग्यास चाहिएको अवस्थामा त त्यो थोरै क्राइसिस त देखिन्छ बजारमा। यो चाहिँ ग्यास नआएर क्राइसिस होइन कि डिमान्ड बढी भएर चाहिँ बजार अलिकति असहज देखिएको। अब हामीले पनि उद्योगीहरूसँग र विक्रेताहरूसँग बुझ्दाखेरि चाहिँ अलिअलि चाप चाहिँ देखिएको छ, किनभने जुन होल्ड भएर बसे नि 7.1 केजीका सिलिन्डरहरू नभरिकन राखिए त्यही सिलिन्डरहरू चाहिँ बजारमा देखिएको छ।
8: आयात र आपूर्तिको दैनिक परिमाणमा चाहिँ खासै फरक छैन भनौँ, यो भारतबाट आउने बुलेट अथवा मात्रामा चाहिँ कुनै फरक छैन भन्नु बुझ्नु पर्यो।
7: आपूर्तिमा हाम्रो कुनै पनि समस्या छैन। अहिले यहाँले साउन महिनाको मात्रै कुरा गर्नुहुन्छ भने साउनको यो 14 गतेसम्म हेर्नुहुन्छ भने 25-26,000 मेट्रिक टन आइसकेको छ। हामीले नियमित आपूर्ति 100 बुलेट भन्दा माथि लोडिङ डेली भइरहेको छ इन्डियन अयलबाट, र त्यही अनुपातमा चाहिँ करिब 100 बुलेटको आधारमा चाहिँ हाम्रो विभिन्न राज्यबाट चाहिँ भन्सार बिग्रिरहेको अवस्था छ। र एकासी डिमान्ड बढ्दाखेरि चाहिँ बजार अलिकति असहज देखिएको, र यो जुन 7.1 चाहिँ 14.2 जाँदै गर्दाखेरि चाहिँ यो सिलिन्डरको रोटेसन पनि सबैतिर एकैचोटि नभएको कारणले चाहिँ समस्या देखिएको।
8: यो अस्थायी चाप चाहिँ कहिलेसम्म रहिराख्ला अथवा अलिक सामान्य बनाउनको लागि चाहिँ केही तयारी भइरहेको छ?
7: यस्तो छ, यसमा चाहिँ वाणिज्य विभागले पनि अनुगमन थाल्नु भएको छ, त्यस्तै जिल्ला प्रशासनले पनि निगमको प्रतिनिधि सहितको एउटा कमिटीले बजार अनुगमन गरिराख्नु भएको छ। हामीले समस्या कहाँनिर भयो भन्दाखेरि जोसँग सिङ्गल सिलिन्डर छ र उहाँको ग्यास सकिन साथै बजारमा जाँदाखेरि चाहिँ नपाइने जुन अवस्था देखिएको छ, विगतमा पनि त्यो देखिएको थियो। विद्यार्थी वर्ग, निम्न वर्ग जसले एउटा मात्रै सिलिन्डर प्रयोग गर्नुभएको छ उहाँहरूलाई चाहिँ अलिकति समस्या देखिएको छ, किनभने उहाँको ग्यास सकिन साथ बजारमा जाँदाखेरि तत्कालै नपाइने अवस्था। किनभने जुन ग्यास विक्रेता कहाँ अथवा डिलर कहाँ आएका छन् उहाँहरूले तत्काल क्यूमा भएकोलाई बाँडेर सकिरहेको अवस्था छ। म के पनि आग्रह गर्छु भने हाम्रो विक्रेताहरूलाई अलिकति जो रेगुलर ग्राहक छ तपाईँलाई थाहा छ, यदि उहाँहरूको घरमा अलरेडी ग्यास दिनुभएको छ भने उहाँलाई बरु पालोमा पुर्याउनुहोस्। जो चाहिँ जसलाई तत्काल आवश्यक छ त्यसलाई चाहिँ प्रायोरिटी दिएर चाहिँ ग्यास पठाइदिने पनि अनुरोध गरे यहाँको एफएम मार्फत पनि। अर्को चाहिँ आवश्यकताभन्दा बढी चाहिँ ग्यास होल्ड नगरौँ, हामीलाई आपूर्तिमा कुनै पनि समस्या छैन, र त्यसले गर्दाखेरि जसलाई चाहिँ तत्काल आवश्यक छ उहाँहरूलाई चाहिँ ग्यास पाउन चाहिँ भन्न चाहिँ अनुरोध गर्ने।
6: उहाँ हुनुहुन्थ्यो नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर। ग्यास अब सहज हुन्छ भनेर जानकारी दिँदै काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
10: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
9: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्ट हो
1: डिस्ट हो खुशीको कनेक्सन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ
6: अब बाँकी खबर युट्युब टिकटक र इन्स्टाग्रामका रिल्स स्क्रोल गर्दा आजभोलि रेशम फिरिरी झम्के गुलेली माथि माथि त्यो काली लेख बाला जोबन वारी जमुना पारी जमुना आमा रुदै गाउँबेसी मेलैमा आमाले सोधलिन्नी पानको पात ढुङ्गे धारामा जस्ता नेपाली लोकगीत अनगिन्ती नयाँ स्वरमा सुनिन्छन् अधिकांश एआई अर्थात कृत्रिम बुद्धिमत्ताले ताल लय र शब्द भत्ता भुङ्ग पारेर गाएका गीत हुन्छन् ती गीत अचेल अनौठो भंगीमा धेरै मानिसमाझ पुगिरहेका छन् प्रविधिले लोकगीतलाई नयाँ स्वरूपमा ढालेर विश्वभर पुर्याइरहेको छ भन्ने तर्क गर्नेहरू पनि छन् वनपाखा मेलापा चौतारी देउरालीमा गुन्जर्ने नेपाली मौलिक भाका यति बेला एआईसँग अस्तित्व बचाउन संघर्ष गरिरहेको छ ती लोकगीत केवल मनोरञ्जनका माध्यम थिएनन् नेपाली समाजको स्मृति भूगोल भाषा संस्कृति र सामूहिक जीवनका अभिलेख थिए पूर्वको पालाम हाकपारेदेखि मध्यको सेलो पश्चिमको देउडा सालैजोदेखि पहाड़को ख्याली तराईको मैथली भोजपुरी गीत सांस्कृतिक सम्पदा हुन् यस्तो लाग्छ एआईले यति बेला नेपाली सांस्कृतिक सम्पदालाई इन्टरनेटको दुनियाँमा नाङ्गेझार पारेर घिसारिरहेको छ नेपाली लोकगीत कुनै एक दिनमा बनेको सांगीतिक विधा होइन यो गाउँघरको जीवन श्रम संस्कार पर्व प्रेम र पीड़ासँगै पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा हो यो सम्पदा

0: ज्ञान विभागले आज पनि असम तथा छिमेकी राज्य अरूणाञ्चल र नागाल्याण्डका केही क्षेत्रमा ठूलो पानी पर्न सक्ने पूर्वानुमान गरेको छ।
1: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा भएको त्रिदेशीय एक दिवसीय श्रृंखलामा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। टोली हिजो बेलुका काठमाडौँ आइपुगेको हो। यो श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्डस र नामिबियासँग समान दुई दुई खेल खेलेको थियो, जसमा नेदरल्याण्डसँग 57 रन र 6 विकेट तथा नामिबियासँग 3 रन र 8 विकेटले पराजित भएको थियो। तिरुवनन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले नेदरल्याण्डस भ्रमणमा 4 हारको सामना गर्नुपर्दा समर्थक भन्दा आफ्नो टोली नै निराश रहेको बताएका छन्। यो नतिजाले लीग टूको अंक तालिकामा धेरै असर पुगेको उल्लेख गर्दै उनले आउँदो श्रृंखलामा राम्रो गर्दै एक दिवसीय मान्यता जोगाउने विश्वास व्यक्त गरेका छन्। नेपालको 32 खेलमा 24 अंक छ। अब नेपालले ओमान र क्यानाडासँगको श्रृंखला खेल्न बाँकी छ। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्ने हुन्छ।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। देशभरका किसानले मल अभाव बीच 92.57% रोपाई सकेका छन्। हिजोसम्मको तथ्याङ्क अनुसार सुदूरपश्चिममा रोपाई सकिएको छ। सुदूरपश्चिममा 79.79% रोपाई सकिएको कृषि विभागले जनाएको छ। यस्तै बागमतीमा 96.12% रोपाई सकिएको छ। विभागका अनुसार कोशीमा 86.97, मधेसमा 90.72, गण्डकीमा 92.13, लुम्बिनीमा 94.83 र कर्णालीमा 98.8% रोपाई सकिएको छ।
1: नेपालमा नसर्ने रोगबाट हुने मृत्यु दर डरलाग्दो रहेको पाइएको छ। तथ्याङ्क अनुसार अहिले नेपालमा 10 मध्ये 7 जनाको मृत्यु नसर्ने रोगका कारण हुने गरेको तथ्याङ्क छ। नेपालमा अहिले कुल मृत्युको झण्डै 71% कारण नसर्ने रोग बनेका छन्। मुटु रोग, क्यान्सर, मधुमेह र दीर्घ श्वास प्रश्वास यसका प्रमुख कारण हुन्। नसर्ने रोगबाट हुने मृत्यु दर डरलाग्दो शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
0: धितोपत्र बोर्ड सेबोनले नगदमा आधारित शेयर बजारको विकल्पमा तरलता प्रभाव बढाउन नयाँ उपकरण ल्याउने नीतिगत तयारी शुरू गरेको छ।
1: गण्डकी प्रदेश सभाले प्रदेश प्रमुखबाट फिर्ता भएको गाँजा विधेयक हुबहु पारित गरेको छ। औषधि जन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधान र संघीय कानूनसँग बाजिएको भन्दै सन्देश सहित साउन 8 गते फिर्ता पठाएका थिए। हिजो बसेको प्रदेश सभा बैठकले विधेयक प्रदेशको एकल अधिकारभित्र पर्ने भएकोले पुनर्विचार गर्नुपर्ने कारण नभएको भन्दै हुबहु पारित गरेर प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो।
0: आन्तरिक राजस्व विभागका अनुसार गएको आर्थिक वर्ष 2082-83 सक्रिय करदाताको संख्या 79,10,964 पुगेको छ।
1: बालेन्द्र शाह नेतृत्वमा सरकार बनेको 4 महिनामा सरकारले विगतका सरकार झैं धमाधम कर्मचारीको सुरुवात गरेको छ। सरकारले यो अवधिमा 24 पटक उपसचिव भन्दा मुनिका कर्मचारी र 26 जना सचिव तथा 107 जना सहसचिवको सुरुवात गरिसकेको खबर पनि नागरिक दैनिकले छापेको छ।
0: र रेजिडेन्ट एमडी एमएसका आवासीय र इन्टर्न एमबीबीएस बीडीएसका प्रशिक्षार्थी डाक्टरले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद देखिएको छ। काया कैरनमा अब पालो उखानको
1: कुराले मात्रै चिउरा भिज्दैनन्।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: सर्वपक्षीय सक्रियतापछि तराई मधेसमा देखिएको तनाव साम्य हुँदै ठाउँ ठाउँमा सद्भाव र्याली, तराईका जिल्लामा उच्च प्रहरी अधिकृत परिचालन।
0: सरकार र लघु वित्त पीड़ित बीच 5 बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता।
1: पछिल्ला 10 आर्थिक वर्षमा कोदोको उत्पादन र क्षेत्रफल घट्दै अनुकूल जमिन प्रशस्त हुँदा पनि उपेक्षामा कोदोका परिकार भने थपिँदै।
0: भारतको असममा बाढ़ी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 80 पुग्यो, झन्डै 3 लाख मानिस प्रभावित भएको अनुमान।
1: र नेदरल्याण्डसमा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। समाजमा अप्ठ्यारो परेको बेला, जिम्मेवार बन्नुपर्ने बेला सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भने झन गैर जिम्मेवार बन्ने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ काँधमा क्यामेरा झुन्ड्याएको एकजना मान्छे हातमा पेट्रोलको जर्किन बोकेर यता र उता दौड़ाउँदैछ र फोनमा कुरा गर्दैछ। आगो लाग्यो रे, आहा कहानी। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्दन त सधैँ बाँच्ने रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 MHz।

0: सामाजिक सद्भाव र शान्ति कायम राख्न कर्णालीका मुख्यमन्त्रीको अपील। नेपालगंजमा आज सद्भाव र्याली निकालिने।
1: रूकुम पश्चिममा प्रहरीले हवाई फायर गरेर दुईजना लागु औषध कारोबारीलाई पक्राउ गर्यो। 3 किलो अफिम र 2 थान खुकुरी बरामद।
0: नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ।
1: र आईसीसी क्रिकेट विश्व लीग 2 अन्तर्गत नेदरल्याण्ड सिरिजमा 4 खेलमा पराजित भएको नेपाली टोली स्वदेश फर्कियो। हिमाल पहाड़ तराई जोड्छौ सबैलाई। बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगल शाहीले सम्पूर्ण नागरिकलाई सामाजिक सद्भाव र शान्ति कायम राख्न अपील गर्नुभएको छ। मुख्यमन्त्री शाहीले एक विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागमा भएका हिंसात्मक घटना र जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रदेश सरकारले सुनसरी सिराहा लगायतका मधेस प्रदेशका विभिन्न स्थानमा हालै भएका घटनाहरूले मुलुकमा अशान्ति र असुरक्षाको वातावरण सृजना गरेको भन्दै गम्भीर चिन्ता प्रकट गरेको हो। विज्ञप्तिमा यस्ता दुःखद घटनाले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा प्रतिकूल प्रभाव पार्ने हुँदा यो अत्यन्तै चिन्ताजनक विषय भएको उल्लेख गरिएको छ। घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ। मुख्यमन्त्री शाहीले मधेसले भोगिरहेको यो पीड़ाको घड़ीमा सम्पूर्ण कर्णालीवासी मर्माहित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै कर्णाली सरकारले कुनै पनि जात जाति भाषा धर्म वा सम्प्रदायबीच आपसी वैमनस्यता र द्वेष फैलाउने गतिविधिबाट टाढा रहन पनि सबैलाई आग्रह गरिएको छ।
1: यसबीच सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले बाँकेको नेपालगंजमा आज सद्भाव र्याली निकालिने भएको छ। सुनसरी सिरिहा लगायतका स्थानमा भएका सद्भाव विरोधी गतिविधिमा बाँकेमा हुन नदिन र नागरिक बीच आपसी सद्भाव कायम राख्ने उद्देश्यले नेपालगंजमा सद्भाव र्याली निकाल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताउनु भएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले नेपालगंजको बीपी चोकदेखि धम्बोजी चोकसम्म सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो। बैठकले यस अघि सार्वजनिक स्थलमा डीजे बजाउन तथा हतियार प्रदर्शन गर्न नदिने गरी गरिएको निर्णयलाई पनि कड़ाईका साथ कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ। बैठकमा पूर्व मन्त्री तथा सांसद मोहम्मद स्तियाक राई, राष्ट्रिय स्वतन्त्र पार्टी बाँके जिल्ला अध्यक्ष विवेक श्रेष्ठ, नेपाली कंग्रेस बाँकेका जिल्ला सभापति नारायण गौडेल र नेकपा एमाले बाँकेका जिल्ला अध्यक्ष निरग गुरूङको उपस्थिति रहेको थियो। यस्तै बैठकमा नेकपाका संयोजक दीपक जिम, प्रदेशसभा सदस्य मीना श्रेष्ठ, बागेश्वरी मन्दिर का मूल महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरू मौलाना जियाउल मुस्ताफा, बौद्ध धर्मगुरू गुणबहादुर लामा, इसाई समाजका डम्बर थापा तथा विभिन्न सामाजिक अभियन्ताहरूले पनि सहभागिता जनाएका थिए।
0: रूकुम पश्चिममा प्रहरीले हवाई फायर गरेर दुईजना लागु औषध कारोबारीलाई पक्राउ गरेको छ। डीएसपी वेदबहादुर पौडेलले 8-20 कोट नगरपालिका 4 छोटे बगरमा 3 किलोग्राम अफिमसहित दुईजनालाई पक्राउ गरेको बताउनुभयो। 8-20 नगरपालिका 3 स्याला खदी बस्ने 28 वर्षीय टीकाराम बोहरा र 8-20 2 स्याला बस्ने 20 वर्षीय गणेश ओलीलाई पक्राउ गरेको डीएसपी पौडेलले बताउनुभयो। पक्राउ पर्ने क्रममा एकजनाले प्रहरीमाथि कुकुरी प्रहारको प्रयास गरेपछि प्रहरीबाट 1 राउण्ड हवाई फायर गरेको उहाँको भनाइ छ। हवाई फायरपछि उनीहरूले प्रहरीमाथि आक्रमण गरोकेका थिए। लागू औषध नियन्त्रण ब्यूरो कर्णाली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट 3 किलोग्राम अफिम र 2 थान कुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
1: सुर्खेतको वृन्दनगरमा अटोको ठक्करबाट एकजना पैदल यात्रीको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कपिन्द्र सिंह बोहराले वृन्दनगर नगरपालिका 11 सुर्खेतका 60 वर्षीय रत्न विकको अटोको ठक्करबाट ज्यान गएको बताउनु भएको छ। विकलाई धुलियाबेट नजिकै भित्री सड़क खण्डमा कर्णाली प्रदेश 02001 10094 नम्बरको अटोले ठक्कर दिएको थियो। अटोको ठक्करले टाउको र ढाडमा चोट लागेपछि उहाँलाई थप उपचारका लागि भारतको लखनऊलाई जाँदै गर्दा बाटोमा ज्यान गएको हो। चालक 23 वर्षीय राजु सुन्ना र अटो प्रहरीको नियन्त्रणमा रहेको डीएसपी बोहराले बताउनु भएको छ।
0: कैलालीमा 32 वर्षीय महिलालाई जबरजस्तीकरण गरेको अभियोगमा 52 वर्षीय पुरूष पक्राउ परेका छन्। भजनी नगरपालिका 5 बस्ने सीताराम चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। किटानी उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट कच्चीको प्रहरीको टोलीले सीतारामलाई पक्राउ गरेको हो। घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: सल्यानमा पछिल्लो 1 वर्षमा भएका 49 वटा विपदका घटनामा 2 जनाले ज्यान गुमाएका छन् भने 2,89,00,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको छ। 1 वर्षको अवधिमा जिल्लामा आगलागीमा पर्दा 2 जनाको मृत्यु भएको हो भने 1 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानले आर्थिक वर्ष 82-83 31 वटा आगलागीका घटनामा 2,85,00,000 भन्दा बढ़ीको आर्थिक क्षति भएको जनाएको छ। यस्तै आगलागीमा 14 वटा घरगोर तथा अन्य संरचनामा क्षति पुगेको छ भने 2 वटा पशु चौपाए पनि जलेर मरेका छन्। यस्तै यो अवधिमा 20 वटा पहिरोका घटनामा करिब 2,00,000 रूपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज वर्षाईले बताउनु भएको छ। अभिनव वर्षाले जिल्लाका 1,20,000 क्षति गरेको भन्दै उहाँले चट्याङका 6 वटा घटनामा पशुधनमा 40,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको बताउनु भएको छ। गत आर्थिक वर्षमा विपदका घटनामध्ये सबैभन्दा धेरै क्षति आगलागीबाट भएको छ। विशेष गरी वन क्षेत्रमा हरेक वर्ष दोहोरिने वन डडेलको समस्या जिल्लामा गम्भीर रूपमा रहेको छ। सल्यानमा विगत वर्षहरूमा अविरल वर्षासँगै बाढ़ी पहिरो र भूक्षयका कारण सड़क पुल खेतीयोग्य जमीन तथा ठूलो बस्तीमा क्षति समेत हुने गरेको थियो। भोलि खबरमा खबरहरूको सिलसिला जारी छ। रिलाई भने यो विश्राम
2: आफ्ना लागि दौरा सुरुवाल कोट अफिसको ड्रेस केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा साडी अनि धोती किन्न जानु पर्ने
3: त्यो सँगै सिरक डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
4: ल यतिको लागि पनि चिन्ता किन, भोलि गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
5: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ सुटिङ सुट पिस कुर्ता सुरुवाल जरिवाल सारी ब्लाउजको कपडा सँगै पन्ना सिरक डसना सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन रुक्मणी वस्त्रालय भुरीगाउँ बजार बर्दिया देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
6: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
7: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
6: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
7: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने मुख बाङ्गो हुने बाथ रोग ढाड दुख्ने मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
6: अन्कल सेवाहरू
7: नवजात तथा बाल रोग विशेषज्ञ मृगौला तथा मूत्र रोग विशेषज्ञ हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी भिडियो एक्सरे डिजिटल एक्सरे ईसीजी कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत दिशा पिसाब खकार थाइराइड बायोप्सी कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719 98-480-22-229 र 98-605-22-229।
8: कृषि सम्बन्धी जानकारी सफल कृषकका कुरा के छन् त समस्या, के हुन् त विकल्प? कृषि प्रधान मुलुकमा कृषिलाई व्यावसायिकरण गर्ने हाम्रो जिम्मेवारी, कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी कार्यक्रम हाम्रो खेती हाम्रो कृषि हरेक महिनाको 1 र 15 गते समय साँझ 7 बजे र बिहान पुनः प्रसारण 7 बजे रेडियो टाइगर एफएमबाट सुन्न नभुल्नुहोला। कार्यक्रम हाम्रो खेती हाम्रो कृषि।
9: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
10: नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
11: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
12: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको ईसीजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
11: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
8: कृषि सम्बन्धी जानकारी, सफल कृषकका कुरा।
6: के छन् त समस्या, के हुन् त विकल्प?
8: कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी, कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी कार्यक्रम हाम्रो खेती हाम्रो कृषि हरेक महिनाको 1 र 15 गते समय साँझ 7 बजे र बिहान पुनः प्रसारण 7 बजे रेडियो टाइगर एफएमबाट सुन्न नभुल्नुहोला।
6: कार्यक्रम हाम्रो खेती हाम्रो कृषि
13: र कन्सल्टेन्स फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
14: साथै बालरोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
15: सम्पर्क वाना हस्पिटल प्राली, वीरेन्द्रनगर एरिचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
16: रेडियो भेरी एफएम।
1: तपाईँले सबैको मन छुने रेडियो, रेडियो भेरी सहित दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले सामाजिक सद्भाव र शान्ति कायम राख्न कर्णालीका मुख्यमन्त्रीको अपील, नेपालगंजमा आज सद्भाव र्याली निकालिँदै रूकुम पश्चिममा प्रहरीले हवाई फायर गरेर 2 जना लागूसत कारोबारलाई पक्राउ गर्यो, 3 किलो अफिम र 2 थान खुकुरी बरामद लगायतका खबर प्रस्तुत गर्यो।
0: अब बाँकी खबर। जाजरकोटमा सामाजिक सुरक्षा भत्ताका लागि लाभ गराई स्वयं उपस्थित हुनुपर्ने निर्णय गरेपछि ज्येष्ठ नागरिकहरू समस्यामा परेका छन्। नलगाड नगरपालिका स्थित एनआईसीएसिया बैंकले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता बैंकले ज्येष्ठ नागरिक अशक्त व्यक्तिका संरक्षकलाई नदिने भएपछि समस्या भएको हो। नलगाड नगरपालिकाले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता बैंकले लाभ गराईलाई नै दिने भएपछि भत्ता लिन समस्या परेको छ। एनआईसीएसिया बैंकले भत्ता पाउने व्यक्तिको मृत्युपछि पनि संरक्षकले भत्ता लिने गरेको उजुरी परेपछि यस्तो निर्णय गरेको जनाएको छ। यस्तो निर्णयले ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्ति समस्यामा परेका छन्। नलगाड नगरपालिका 4 का वडा अध्यक्ष बद्री बहादुर पन्तले सरकारले दिने सामाजिक सुरक्षा भत्ता बुझ्न स्वयं लाभ गराई नै ब्याङ्कमा उपस्थित हुनुपर्ने भएपछि अरूको सहायतामा हिँड्नुपर्ने अशक्त अपाङ्गता भएका ज्येष्ठ नागरिकका लागि समस्या हुने गरेको छ। नलगाड नगरपालिका पंजीकरण शाखाका प्रमुख भीमबहादुर ओलीले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भइसकेपछि पनि संरक्षकले भत्ता लिने गरेको जानकारी पाएपछि बैंकले यस्तो निर्णय गरेको बताउनुभयो। उहाँले 80 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू, अशक्त व्यक्तिलाई भने बैंकले घरमै पुगेर सुरक्षा भत्ता दिने व्यवस्था गरेको बताउनु भएको छ।
1: सड़कको बीच भागमा गाडिएका नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमका खम्बाका कारण मुगुको सदरमुकाम गमगढ़ी बजारमा दुर्घटनाको जोखिम बढ़ेको स्थानीयले गुनासो गरेका छन्। स्थानीय सवारी आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढ़ेको भन्दै उनीहरूले तत्काल व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग समेत गरेका छन्। छायानाथ रारा नगरपालिका चार अन्तर्गत पर्ने गमगढ़ी बजारको मुख्य सड़क विस्तार गरिए पनि विद्युत र टेलिकमका खम्बा नसार्दा अहिले यी खम्बा सड़कको बीच भागमा परेका छन्। स्थानीयले यसले चारपाङ्गे सवारी साधन सञ्चालनमा कठिनाई भएको बताएका छन्। विशेष गरी जीप ट्रयाक्टर तथा अन्य ठूला सवारी साधन मोड्न र आवतजावतमा समस्या हुने गरेको उनीहरूको भनाइ छ। सड़कको बीचमा रहेका खम्बाले बजारको सौन्दर्य समेत बिगारेको स्थानीयले बताएका छन्। छायानाथ रारा नगरपालिका चारका प्रेमलाल कठारले खम्बाका कारण दैनिक दुर्घटनाको जोखिम बढ़ेको बताउनु भएको छ। ठूला सवारी साधन आवतजावत गर्दा पटक पटक खम्बामा ठोकिने तर तार च्यातिने घटना हुने गरेको उहाँले बताउनु भएको छ। स्थानीय व्यवसायीले बजार क्षेत्रमा रहेका विद्युत तथा टेलिकमका खम्बा व्यवस्थित रूपमा सड़क किनारातर्फ सार्नुपर्ने माग गर्दै आए पनि व्यवस्थापन नगरिएको उनीहरूले गुनासो गरेका छन्। तत्काल व्यवस्था नगरी मानवीय तथा भौतिक क्षति समेत हुन सक्ने जोखिम बढ़ेको पनि उनीहरूको भनाइ छ। यता छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले बजार क्षेत्रमा अव्यवस्थित रूपमा रहेका खम्बा सार्नका लागि नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरण मुगु शाखालाई चार पटकसम्म पत्राचार गरिए पनि काम नभएको बताउनु भएको छ। उहाँले पटक पटक पत्राचार गर्दा पनि अहिलेसम्म कुनै पहल नभएको गुनासो पनि गर्नुभएको छ। यता टेलिकम मुगु शाखाका कर्मचारी उमेश चौधरीले भने कार्यालयमा अहिलेसम्म यसबारे औपचारिक जानकारी नआएको दावी गर्नुभएको छ।
0: डोल्पाको मसिनेचो विमानस्थल निर्माण सम्पन्न भइसक्दा पनि संचालनमा आउन सकेको छैन। 2068 सालमा निर्माण गरिएको विमानस्थल 2072 सालमा कालोपत्री गरिएको थियो। पूर्वाधार निर्माण सम्पन्न भइसकेको भए पनि अहिलेसम्म परिश्रम गर्न सम्म गरिएको छैन। डोल्पामा हवाई यातायातका लागि जुफाल विमानस्थल पछिको अर्को विकल्पका रूपमा मसिनेचो विमानस्थल निर्माण गरिएको हो। समयमै निर्माण गरिए पनि संचालनमा व्यवस्था गरिएपछि गरेको ठुलीभेरी त्रिपुरा सुन्दरी नगरपालिकाले जनाएको छ। निर्माण सम्पन्न भएको वर्षसम्म विमानस्थल सञ्चालनमा नआउँदा स्थानीय निराश भनेका छन्। स्थानीय रामबहादुर रुकाली विमानस्थल बने पनि हवाई सेवाबाट वञ्चित हुनु परेको गुनासो गर्नुभएको छ। जुफाल विमानस्थल मर्मत गर्दा एक वर्ष कामचाउनका रूपमा विमानस्थल सञ्चालनमा ल्याइएको भए पनि त्यसपछि बन्द रहेको छ। अहिले विमानस्थलका लागि बनेका सबै संरचना जीर्ण बनेका छन्। मसिनेचो विमानस्थल सञ्चालन ल्याउन पटक पटक पहल गर्दा समेत सम्बन्धित निकायले चासो नदिएको स्थानीय नागरिकको गुनासो रहेको छ। त्रिपुरा सुन्दरी नगरपालिकाका उपप्रमुख देवी घरतीले भने विमानस्थल सञ्चालनका लागि पहल भएको बताउनु भएको छ। मसिने चौर जस्तै करोड़ौंका पूर्वाधार निर्माण भए पनि कर्णालीका धेरै जसो विमानस्थल सञ्चालनमै रहेका छैनन्। भेरी खबरमा खबरको सिलसिला आउँदै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
17: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
18: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाड जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
17: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
18: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल पीसीएल एमसीएल लगायत सबै ट्रेन्टहरूको शल्यक्रिया सेवा,
17: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चर सम्मको उपचार तथा शल्यक्रियाको सेवा।
19: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
20: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
19: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
20: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
19: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
21: एकांक्षी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
22: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
21: विजय सुनचाँदी पसलमा नै किन नि?
22: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98 83 63 858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो। कृषि सम्बन्धी जानकारी, सफल कृषकका कुरा। के हुन् त समस्या, के हुन् त विकल्प? कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी। कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी, कार्यक्रम हमार खेती हमार कृषि, हरेक महिनाको 1 र 15 गते, समय 7:00 बजे र बिहान पुनः प्रसारण 7 बजे, रेडियो टाइगर एफएम बाट सुन्न नभुल्नुहोला। कार्यक्रम हमार खेती हमार कृषि।
23: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाघ झैं।
24: र घुँडा मुन्डा फिर्पा जोड्ने प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
25: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत।
16: रेडियो भेरी एफएम।
1: तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरीसँगै विभिन्न एफएम रेडियोमा पनि हामीलाई सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरो लगायतका खबर प्रस्तुत गर्यौं।
14: अब बाँकी खबर। नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ पर्नु भएको छ। उहाँलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो। स्मार्ट सेल टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा भण्डारी पक्राउ पर्नु भएको सीआईपीका प्रवक्ता अनुपम शमशेर जबराले बताउनु भएको छ। सीआईपीका अनुसार स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक हानि पुर्याएको आरोपमा भण्डारीमाथि छानबिन भइरहेको छ। दूरसंचार प्राधिकरणकाबाट आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न स्मार्ट सेलले 2070 साल वैशाखमा अनुमति पाएको थियो, तर अनुमति पत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वतः रद्द भएको थियो। लाइसेन्स खारिएपछि स्मार्ट सेलको व्यवस्थापनका लागि सरकारले नियमावली बनाएर प्राधिकरण मार्फत नियन्त्रणमा लिने प्रक्रिया बढ़ाएको थियो। भण्डारीको कार्यकालमा स्मार्ट सेलको सम्पत्ति गैरकानूनी रूपमा लिलामी गरी सरकारी हक टुटाउन खोजिएको थियो।
1: हो बाहिरी खबरको अन्तिममा अबलागौं खेल खबरतर्फ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले व्यापक विरोधपछि फुटबलका मुख्य प्रतियोगिताहरूको शेयर बिक्री गर्ने विवादास्पद योजना रद्द गरिएको बताउनु भएको छ। वहाँले यस परियोजनाले विवाद सृजना गरेको र यो अब आफ्नो

0: सामाजिक सद्भाव र शान्ति कायम राख्न कर्णालीका मुख्यमन्त्रीको अपील, नेपालगंजमा आज सद्भाव र्याली निकालिने,
1: रुकुम पश्चिममा प्रहरीले हवाई फायर गर्दै दुईजना लागू औषध कारोबारलाई पक्राउ गर्यो, 3 किलो अफिम र 2 थान खुकुरी बरामद,
0: नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ,
1: र आईसीसी विश्व लीग 2 अन्तर्गत नेदरल्याण्ड श्रृंखलामा 4 खेलमा हार बेहोरेको नेपाली टोली स्वदेश फर्कियो।
2: रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 7 बजेको छ।
3: इट्स टाइम सिका प्रायोजक पुलिगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर, दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर पुलिगाउँमा जाऊ।
4: कृषि सम्बन्धी जानकारी, सफल कृषकका कुरा, के हुन् त समस्या, के हुन् त विकल्प, कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी, कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी, कार्यक्रम हाम्रो खेती हाम्रो कृषि हरेक महिनाको 1 र 15 गते, समय 7:00 बजे र बिहान पुनः प्रसारण 7 बजे, रेडियो टाइगर FM सुन्न नभुल्नुहोला। कार्यक्रम हाम्रो खेती हाम्रो कृषि।
5: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
6: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
5: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा, अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो फुरिगाउँ बर्दिया।
7: प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482979774।
4: राजवंशी मेडिकल हल भुरीगाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू, गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ, सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61। कृषि सम्बन्धी जानकारी, सफल कृषकका कुरा, के हुन् त समस्या, के हुन् त विकल्प, कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी, कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी, कार्यक्रम हाम्रो खेती हाम्रो कृषि हरेक महिनाको 1 र 15 गते, समय 7:00 बजे र बिहान पुनः प्रसारण 7 बजे, रेडियो टाइगर FM सुन्न नभुल्नुहोला। कार्यक्रम हाम्रो खेती हाम्रो कृषि।
8: ओइ सन्जु, कहाँ हो कि यति हतार हतारमा?
9: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
8: अरे अरे सपना, तिमी कता जान लागे कि?
10: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
8: ए रमेश, पर्ख न, कता हिँडेको के?
11: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पा जाए पो महाराज, म फेरि नमन सपिङ सेन्टरमा जाइपु।
8: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
9: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
8: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
12: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
13: गर्जन सँगै बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: राम राम ओ नमस्कार। रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा टिकाराम चौधरी सँग आरती चौधरी स्वागत बा। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र के समन्वयमा रेडियो टाइगर बर्दिया सिन्हा उत्पादन करल कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा प्रविधि मसेना समन्वित मेरमेरिक जानकारी कृषक कुनाके पुगेकलाग ओ कृषक हुकर कर्तीला खेती प्रणालीमा ऐना समस्या प्रश्न जिज्ञासा कृषक हुकनके आशा अपेक्षा गुनासो सुझाव सुनकेन मेरमेरिक जानकारी देना उद्देश्य से यी कार्यक्रम संचालन करगेलक हो।
1: यी कार्यक्रम महिनामा दुईचो हरेक महिना एक गते ओ पन्ध्र गते सन्ध्याके 7 बजे रेडियो टाइगर 99.2 MHz बर्दिया ओस्तक अनलाइनमा tigerkhabar.com ओ मोबाइल एप्लिकेशन हाम्रो पात्रो मसिफी सुन्ने सक्जाइ।
0: ओस्तक रेडियो गिरभ एफएम 90.7 MHz शान्ति बजार ओ अनलाइनमा मोबाइल एप्लिकेशन हाम्रो पात्रो मसिफेना सुन्न सिक्ने बाँकी। कार्यक्रम के फिर दोस्रो प्रसारण बिहान के 7 बजे सुन्न सिक्ने बाँकी। ओस्तक एक 8.5 BHz यह कार्यक्रम सुन्न सिक्ने बाँकी। कार्यक्रममा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र ओ कृषि क्षेत्र से सम्बन्धित विशेषज्ञ हुन सेना कृषक हुन के आशा अपेक्षा ओ गुनासो तथा सुझाव के सम्बोधन एवं कृषि क्षेत्र का मेरमेरिक जानकारी प्रसारण गरिने बाँकी।
1: कृषि तथा पशु पक्षी वन के उत्पादन वृद्धि कैकर कृषक समुदाय के आय आर्जन और जीवन स्तर उठा के देश भर के कृषि क्षेत्र के देहर उत्पादन बढ़ाकर अनुसंधान मसी विकसित प्राविधिक प्रकाशन प्रसारण और अभिलेखीकरण कैकर संचार माध्यम के प्रयोग मसी प्रसार प्रसार करती कृषक को सरोकार अलंकन पुगैना काम ये राष्ट्रीय कृषि प्रविधि सूचना केन्द्र के मुख्य उद्देश्य रहा।
0: नेपाल कृषि प्रधान देश हो जहाँ ग्रामीण समुदाय के मुख्य आय आर्जन के स्रोत कृषि पेशा रहल बा। एक और ग्रामीण आय आर्जन के स्रोत कृषि क्षेत्र को कृषि संबंधी प्रविधि ज्ञान सहज और सरल तरीका से न पुगेना परम्परागत प्रचार प्रसार के माध्यम उतना प्रभावकारी नहीं देखेलक अवस्था में नवीनतम प्रविधि मसे न प्रचार प्रसार करक लाग आधुनिक तरीका से न हाली हो झट्ट सूचना पुगेना सूचना प्रविधि हो संचार के माध्यम एकदम उपयोगी बिना देख पर्ना हुईलक से रेडियो टाइगर के सहकार्य में ये कार्यक्रम प्रसारण हुई थी।
1: सूचना और संचार प्रविधि से कृषक मन के आधुनिक खेती प्रणाली में निरवस्थी से समय में आवश्यक सूचना ज्ञान और सीख के पहुंच करा के उत्पादन बढ़ेना सघैना करना और समग्र कृषि विकास में खास भूमिका निर्वाह करल बा। कृषक के खेती बाड़ी में सब दिन जसिन कुछ न कुछ प्राविधिक समस्या देखा पर्ण हुईलक और से ओकर समाधान के लग सूचना और संचार प्रविधि के प्रयोग में से समय में समस्या के समाधान के उपाय कृषक और सरोकार अलंकन देह सीख जाए।
0: आज कार्यक्रम के दूसरा भाग हो आज कार्यक्रम में धान खेती कर सक लग पाछ अपना एक पर्ना सावधानी कर पर्ना सिहार लगायत का विषय में वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुशवाहा सिन्हा बातचीत करल बाटी।
2: आजको रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा भर्खरै दाङ बाँके बर्दिया कैलाली कञ्चनपुर लगायतका तराई क्षेत्रका जिल्लामा धान रोपाई गरेर सकिएको छ। धान रोपाई सकिएपछि अब उत्पादन बढाउनका लागि धानमा गर्नुपर्ने सिंचाई मलको व्यवस्थापन सँगै धानको बीचमा उम्रने अनावश्यक झारलाई व्यवस्थापन कसरी गर्ने लगायतका विविध विषयमा वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुशवाहा सँग कुराकानी गर्न गइरहेका छौँ। स्वागत छ रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा।
3: धन्यवाद सर।
2: आराम हुनुहुन्छ?
3: आराम छु।
2: पश्चिम तराई क्षेत्रका जिल्लामा विशेष गरी दाङ बाँके बर्दिया कैलाली कञ्चनपुरमा अहिले धान रोपाई सकिएको छ होइन? अब विगतका वर्ष भन्दा यस वर्ष अलिकति छिटपुट रूपमा वर्षा पनि राम्रै भएको छ। अब किसानहरूले धान रोपाई सकिएपछि ध्यान दिनुपर्ने मुख्य कुराहरू के छ संक्षेपमा जानकारी गराइदिनुहोस् न।
3: अहिले पनि तराईका बहुसंख्यक भूभागमा थोरै छिटपुट रूपमा यो रोपाई चलिरहेकै छ होइन? तर सुदूरपश्चिममा यहाँले भन्नुभयो तराई भूभागमा चाहिँ बहुसंख्यक ठाउँमा धान रोपाई भइसकेको छ। धान रोपाई भएको 20-25 दिनपछि किसान दाजुभाइ दिदीबहिनीले सक्दो प्रथम गोड मिल गर्ने प्रयास गर्नुपर्छ। गोड मिल हातले पनि गर्न सकिन्छ। अहिले चाहिँ लेबरको अभाव भएको पाइन्छ, श्रम जनशक्तिको मजदुरको अभाव देखिन्छ। त्यसै कारणले त्यस्ता खेतहरू जहाँ चाहिँ लेबरको अभाव छ हातले गोड मिल गर्न सक्ने सम्भावना छैन, त्यस्तो ठाउँमा किसान दाजुभाइ दिदी बहिनीले अहिले विभिन्न किसिमका झारनाशक विषादीहरू पाइन्छ, जस्तै अनेक किसिमका विषादी पाइन्छ जसमा सोडियम बिसाइलिबेट, त्यसलाई मार्केटमा लोमी गोल्ड भनेर आउँछ, त्यो धेरै प्रभावकारी पाइएको छ। त्यो चाहिँ 0.5 ml प्रति लिटर पानीमा मिलाएर, अर्थात् 1 लिटर पानीमा 0.5 ml छ भने 5 लिटर पानीमा कति हुन जान्छन्, 0.5 ml हुन जान्छन् है। यसरी चाहिँ 0.5 ml प्रति लिटर पानीमा मिलाएर सोडियम बिसाइलिबेटको झोल चाहिँ स्प्रे गर्यो भने थुप्रै झारहरू, धानका बोटहरू रहिरहन्छ, तर जति झारहरू छन् सबै झारहरू मरेर जान्छन्। त्यो चाहिँ 25-30 दिनमा एकचोटि गोडबेल गरेपछि गर्ने, र दोस्रो गोडबेल चाहिँ के हुन्छ भने 50-60 दिनमा हुन्छ, त्यस बेला पनि हामीले यही विषादीलाई, झारनाशक विषादीलाई रिपिट गर्नुपर्छ। त्यसपछि अर्को कुरा के हो भने, जब हामी पहिलो गोडमेल गर्छौँ 20-25 दिनमा भने, त्यही बेला चाहिँ के गर्नुपर्छ भने, युरियाको अथवा नाइट्रोजनको प्रथम डोज चाहिँ, हामी केवल दिएका हुन्छौँ जुन बेला धान रोपाई गरेका हुन्छौँ त्यो बेला, दोस्रो डोज चाहिँ 3.5 किलो प्रति कठाका, लगभग 3 किलो प्रति कठाका दरले युरिया चाहिँ छर्नुपर्छ खेतमा, र त्यस्ता खेतमा जुन खेत सुक्खा छ त्यसमा नसर्ने, कम्तीमा माटोमा किसानको मात्रा कायम छ भने मात्र हामीले युरिया छर्दाखेरि के हुन्छ भने, युरिया चाहिँ प्लान्टले, नाइट्रोजन प्लान्टले लिने, बोट बिरुवा लिने, धानको बोटले लिने सम्भावना हुन्छ। सुखेको खेतमा छर्यो भने त्यो सम्भावना घटेर जान्छ, युरिया चाहिँ बाष्पीकरण भएर आकाशमा उड्छ, र एक्चुअल चाहिँ माटोले त्यो युरिया सोच्न सक्दैन, जराले, प्लान्टले सोच्न सक्दैन। अर्को कुरा, जब हामी धान रोपाई गरिरहेको हुन्छौँ त्यही बेला किसान दाजुभाइ दिदी बहिनीले दिएर चाहिँ खेतमा हाल्नु पर्ने हो, तर के हो भने, हामीले चाहिँ जब कुनै किसान दाजुभाइ जसलाई केही खाद छैन र डिएपी पोटास हाल्नु भएको छैन भने, अहिले पनि ढिलो भएको छैन, उहाँहरूले प्रति कठा पोटास चाहिँ 2-2.5 किलो प्रति कठा, र डिएपी 2.5-3 किलो प्रति कठाको दरले चाहिँ खेतमा छोड्यो भने चाहिँ उहाँको खेतमा के हुन्छ भने, यो धान राम्रो उत्पादन हुने सम्भावना हुन्छ। डिएपी र पोटाससँगै सकिन्छ भने बोरोन 50 ग्राम प्रति कठाको दरले, र जिङ्क सिलेटेड जिङ्क भन्ने गर्छौँ, त्यो चाहिँ 100 ग्राम प्रति कठाको दरले छोड्यो भने बोट बिरुवाको लागि, अर्थात् धानको बालीको उन्नत विकास हुनको लागि, स्वस्थ पौधा निर्माण हुनको लागि के हुन्छ भने, यसले धेरै ठुलो सहयोग गर्छ। यी मलहरू हामीले समयमै छरेनौँ भने यसले चाहिँ के गर्छ, बिरुवाको वृद्धि विकास राम्रोसँग हुँदैन, र धान चाहेको उत्पादन घट्न जान्छ। यो मुख्य कुरा हो, अहिलेको लागि विशेष ध्यान दिनुपर्ने। अर्को कुरा के छ भने, मानौ न यो धानको खेतमा कुनै पनि किसिमको रोगहरू देखियो, जस्तै अहिलेको समयमा धान रोप्न बित्तिकै फुट र हेड कुहिने एउटा रोग लाग्न सक्छन् होइन, त्यो बेला चाहिँ हामीले के गर्नु पर्छ, हिमोसान एउटा विषादी पाइन्छ, 2.5 ml प्रति लिटर पानीका दरले हिमोसान चाहिँ खेतमा छोड्यो भने त्यो यो जुन फेड कुहिने रोग छ त्यो चाहिँ घटेर जान्छ। यो समस्या एउटा धानको खेतमा देख्न सक्छन्। त्यसपछि जब बोटहरू, धानको बोट 40-50 दिन हुन थाल्छन्, गाजहरू आउन थाल्छन्, त्यो बेला चाहिँ अर्को चाहिँ स्टिम बोरर फेडमा के हुन्छ भने, धानको जुन बोट हुन्छ त्यसमा एउटा किरा हुन्छन्, त्यसले चाहिँ के गर्छन् भने बोटै काटिदिन्छ, भित्रै काटिदिन्छन्, जसले गर्दाखेरि यो प्लान्ट चाहिँ वृद्धि विकास हुँदैन, सुकेर जान्छ। त्यो कन्डिसनमा हामीले के गर्नुपर्छ भने, फिप्रोनिल एउटा विषादी पाइन्छ, त्यो फिप्रोनिल चाहिँ खेतमा छोड्यो भने त्यसबाट विषादीहरू जुन स्टिम बोरर भन्ने गर्छौँ तिनीहरू मरेर जान्छ, र हाम्रो धान चाहिँ सुरक्षित रहन्छ। यी मुख्य कुराहरू छन् जसमा हामीले के गर्न सक्छौँ भने, किसान दाजुभाइ दिदीबहिनीले ध्यान दियो भने उहाँहरूको खेत सुरक्षित रहन्छ र राम्रो हुन सक्छ।
4: अब अहिले देशैभरि मलको अलिकति अभाव छ, यहाँले भने जस्तो होइन,
2: अब वैकल्पिक मलको व्यवस्थापन पनि किसानहरूले गर्नु भएको छ होला। अब मल नपाइरहेको अवस्थामा सिंचाई र मलको व्यवस्थापन कसरी गर्न सकिन्छ?
3: अहिले देशभरि मलको समस्या भएको सुनिन्छ। यस्तो कन्डिसनमा के हुन्छ भने हामीसँग एजोला भन्ने एउटा हुन्छ, जुनसुकै कृषि प्राविधिकको सहयोग लिएर किसानले पोखरीहरूमा मध्य तराईका पोखरीहरूमा एजोला पाइन्छ अथवा थुप्रै किसानहरू चिनिराखेको हुनुहुन्छ र यही एजोला हो भन्ने उहाँलाई थाहा हुँदैन। अहिले गुगल युट्युबको समयमा चाहिँ यहाँले सर्च गर्नुहुन्छ एजोला भनेर भने त्यहाँ चाहिँ देखिन्छ। त्यो एजोला प्लान्ट जहाँलाई चिनेर आफ्नो खेतमा 20 किलो एजोला प्रति कठाको दरले राख्यो भने त्यो त्यसले के गर्छ भने युरिया हामीले खेतमा नछोडे पनि 50% युरियाको जुन डिमान्ड छ एजोलाले नै पूर्ति गर्छन्। र एजोलाको अर्को विशेषता के हो भने यसले झारपात घटाउन पनि सहयोग गर्छ। एजोला छरिसकेपछि खेतमा पानी सुक्यो भने एजोला मल बन्न जान्छ र एजोला खेतमा रहिरह्यो भने घाँसपात उम्र्न दिँदैन। त्यसै चाहिँ युरियाको जुन हाहाकार छ त्यसलाई केही हदसम्म एजोलाले हामी सम्बोधन गर्न सक्छौ। त्यसै गरी गोठे मलहरू हुन्छन्, गोठे मलहरू प्राङ्गारिक मलहरू हुन्छन्, यिनीहरूलाई पनि जुन बेला हामी रोपाई गर्छौँ त्यही बेला चाहिँ खेतमा 7-10 डोको प्रति कठा राख्यौँ भने त्यसले पनि थोरै मात्रामा भए पनि युरिया डिएपी पोटासको सम्बोधन गर्ने गर्छन्। जुन खेतमा पानीको अभाव छ, नहर र सिँचाइ छैन, सिँचाइ एकदम आवश्यक हुन्छ धानको लागि। सिँचाइ छैन भने सिँचाइको लागि हामीले सक्दो दमकल पम्पिङ सेटहरू प्रयोग गरेर प्रत्येक 12-14 दिनको फरकमा खेत भिज्ने गरी सिँचाइ गरिदियो भने के हुन्छ भने सिँचाइको मागलाई पूर्ति गर्न सकिन्छ। खेतलाई यो धानलाई जति पानी चाहिएको छ त्यसलाई पूर्ति गर्न सकिन्छ। धान एउटा धारणा के छ भने धानको लागि खेत डुबेकै हुनुपर्छ, पानी भएकै हुनुपर्छ भने त्यस्तो छैन। यदि जुन खेतमा सिँचाइको व्यवस्था छैन त्यहाँ पम्पिङ सेटहरूको सहयोगले पनि थोरै मात्रामा सिँचाइ गर्ने, नभए हामीले पहिला नै के गर्नु पर्थ्यो भने सुक्खा सहन सक्ने जातहरू धानका जातहरू लगाउनु पर्थ्यो। सामान्य धानका जातहरू जुन हामीले परम्परागत रूपमा अहिले लगाउँदै आएको छौँ त्यस्तो कन्डिसनमा पानीको अभाव हुन सक्छन्, आउने दिनमा वर्षा नहुन सक्छन्। यो बेला चाहिँ हामीले अर्को एउटै उपाय छ कि सिंचित भएको जग्गा हुनु पर्यो, छैन भने पम्पिङ सेटको प्रयोग गर्ने, नभए आकाशले पानी पर्यो भने त्यो सबभन्दा राम्रो हुन्छ।
2: कस्ता खालका झारहरू बढी उम्रिन्छन्, तिनलाई अघि नै यहाँले जुन विषादीको कुरा गर्नुभयो यतिकै गोडमेल गर्ने अथवा विषादी छर्नै पर्ने कुन अवस्था हुन सक्छ र विशेष गरी कस्ता खालका झार उम्रने सम्भावना बढी हुन्छ?
3: मुख्य झारहरू दुबी चरा पाते झारहरू हुन्छन् होइन, यिनीहरू चाहिँ धानमा बढी जतिन्छन्। इनकेस यस्ता झारहरू देखियो भने एउटा मात्र सोडियम डिस्पाइरेट छर्दिनुहुन्छ भने सबै झारहरूलाई पुहेर जान्छ, सुकेर जान्छ र धानको बोट बग्छन् र त्यसबाट के हुन्छ भने नोमी गोल्ड जस्तै अरू पनि पाइन्छ विषादीहरू, तर मार्केटमा अहिले मार्कले गरेको अनुसन्धानमा यो सबभन्दा बढी प्रभावकारी देखिएकोले मैले यसको बारेमा भनेको छु। अरू चाहिँ जुन हाम्रो कृषि प्राविधिक साथीहरू हुनुहुन्छ उहाँहरूसँग पनि किसान दाजुभाइ दिदीबहिनीले चाहिँ सम्पर्क गरेर यसको बारेमा अन्य झारनाशक विषादीको बारेमा पनि जुन निर्देशिका दिएको हुन्छन् त्यसको आधारमा चाहिँ उहाँहरूले छर्न सक्नुहुन्छ।
2: अब रोपाई गरिसकेको 10-15 दिन 20-25 दिनपछि अलिकति गाँज हाल्ने बेला अलि कालो हरियो टाइपले हुन्छ होइन, कुनै कुनै खेतमा चाहिँ अलिक पहेँलो हुन थाल्ने हुन्छ, त्यस्तो केही रोग व्याधी हो कि, कस्ता खालका किराहरूको प्रकोप देखिन सक्छ, सावधानी अप्नाउनु पर्ने कुरा के हुन सक्छ, यो विषयमा पनि जानकारी गराइदिनुहोस् न।
3: मुख्य कुरा के हो भने जब धान हामी 10-15 दिनपछि पहिलै भयो पहिलै रह्यो भने हामीले के हुन्छ भने धान रोप्न बित्तिकै उसको इस्टेब्लिसमेन्ट फेज हुन्छ, उसको जरा चाहिँ माटोसँग एटेच भएर होइन त्यहाँबाट पोषक तत्व लिन 5-7 दिनसम्म लाग्न सक्छन्। त्यो बेलामा धान पहेँलो हुन्छ, तर 10-15 दिनसम्म यस्तै भइराख्यो भने के हुन्छ भने त्यसपछि हामीले के गर्नुपर्छ कि धानमा युरियाको कमी छ बुझ्नुपर्छ, पात पहेँलो छ भने त्यसपछि हामीले युरिया के भन्छन् नाइट्रोजनको कमी छ भने बुझ्नुपर्छ र त्यसको लागि हामी युरिया सकेसम्म युरिया प्रयोग गर्ने, युरिया छैन भने त्यसको विकल्पमा अजोला लगायत अन्य युरियाका विकल्पहरू हामीले प्रयोग गर्न सक्छौँ। र अर्को कुरा खेरे रोग पनि लाग्न सक्छ, धानको पात चाहिँ फलामको जस्तो खेरे हुन सक्छन् होइन, त्यो अवस्थामा के हुन्छ भने जिङ्क तत्त्वको कमी हुन्छ, जिङ्क तत्त्वको कमी भएको छ भने जिङ्क सल्फेट 25 किलो प्रति हेक्टरको दरले अथवा जिङ्क चिलेटेड जिङ्क जुन हुन्छन् त्यो चाहिँ हाफ किलो प्रति कठाको दरले हामीले छर्यौँ भने त्यो समस्याबाट हामी राहत पाउन सक्छौँ।
2: कस्तो खालको प्रकोप देखिन सक्छ? जस्तो किराहरूको कुरा गर्ने हो भने गबारो किरा हुन सक्छ, होइन, किरा फट्याङ्ग्राको कुरा हुन सक्छ, कस्तो किराहरूले चाहिँ हानि पुर्याउन सक्छ?
3: गबारोलाई नै हामी स्टिम बोरर भन्ने गर्छौँ, होइन।
2: अनि पछिल्लो समय नेपालमा किरा फट्याङ्ग्राको प्रकोप कस्तो छ, त्यसले धान खेतीलाई कतिको असर गरेका छ?
3: स्टिम बोरर व्यापक रूपमा देखिएको हुन्छ, स्टिम बोरर बाहेक अरू किराहरूको खासै प्रभाव देखिएको छैन, होइन। गबारोको एकदम ठुलो समस्या छ, त्यसै कारण गबारोबाट बच्ने उपायहरू चाहिँ फिप्रोनिल मैले भने, त्यसै गरी इन्सेक्टिसाइडहरू कीटनाशकहरू हुन्छन्, कीटनाशक जस्तै डाइमेथोएट हुन्छ, रोगर भन्छ त्यसलाई, त्यस्ता कीटनाशकहरू प्रयोग गर्दा पनि हामीले के गर्छौँ यो स्टिम बोरर गबारोबाट बच्न सकिन्छ।
2: पश्चिम तराई क्षेत्रका विभिन्न जिल्लामा किसानहरूले विशेष गरी यति बेलामा उन्नत जातको धान खेती गरिराख्नु भएको छ, होइन। कतै कतै त यो बासनादार काला नमक धान छ, होइन, पुरानो रैथाने बालीलाई पनि लगाइराख्नु भएको छ, यिनमा भिन्नता चाहिँ के हुन्छ?
3: रैथाने बाली र अर्को काला नमक भन्नुभयो,
2: हजुर,
3: काला नमक धान चाहिँ सुशोधन काला नमक भनेर नेपाल सरकारले रिलिज गरेको छ, उन्मोचन गरेको छ, है, त्यो सुधारिएको काला नमक हो, त्यसै कारणले त्यसमा अलिकति ढल्ने सम्भावना कम छ र बासना अलि बढी हुन्छन्। अन्य लोकल जातहरू भन्नुहुन्छ भने किसानले परम्परागत रूपले नै लामो समयदेखि आफै संरक्षण र सम्वर्धन गरेर लगाउँदै आएका धानका जातहरू हुन्। लोकल धानका जातहरू के हुन्छ भने ढल्ने सम्भावना बढी हुन्छन्, उत्पादन कम हुन्छ, बाला सानो हुन्छ, त्यसपछि त्यसमा डिएपी युरिया फर्टिलाइजरहरू कुनै दिनुहुन्छ, मल रासायनिक मल दिनुहुन्छ भने खासै प्रतिक्रिया जनाउँदैन, बोटको हुन्छ, ढल्छ। जबकि उन्नत जातहरू लगाउनुहुन्छ भने त्यसमा थोरै मल दिँदा पनि बढी प्रभावकारी देखिन्छ, ढल्दैन, उत्पादन बढ्न जान्छ। स्थानीय जातहरू जुन हुन्छन् त्यसमा थोरै यस्ता स्थानीय जात छन् जो चाहिँ रोग लाग्दैन, किरा लाग्दैन, होइन, तर बहुसंख्यक स्थानीय जातहरूमा रोग किरा लाग्ने प्रकोप पनि त्यति नै देखिन्छ। त्यसै कारणले किसान दाजुभाइ दिदी बहिनीले सक्दो चाहिँ उन्नत जातहरू लगाउने प्रयास गर्नुपर्छ।
2: आगामी अङ्कमा पनि यहाँसँग धान खेतीका विषयमा, धानको उत्पादन वृद्धिका सन्दर्भमा थप विषयमा कुराकानी गरौंला। आजको अङ्कमा रेडियो सुन्ने सम्पूर्ण श्रोता, विशेष गरी धान खेती गरिरहनु भएका किसानहरूको लागि यहाँको सुझाव सल्लाह के छ?
3: अब मुख्य गरी किसान दाजुभाइ दिदी बहिनीले उहाँहरूले आफ्नो खेत कुन अवस्थामा छ, कस्तो कन्डिसनमा छ, खेतमा पानी लागेको छ कि छैन, किरा लागेको छ कि छैन, यस्ता कुराहरू सूक्ष्म रूपले हेरिराख्नुपर्छ, अब्जर्भ गरिराख्नुपर्छ, होइन। र यस्तो कहीँ पनि केही त्यस्तो समस्या देखियो भने सक्दो नजिक गएर मोबाइलले फोटो खिच्ने र सम्बन्धित प्राविधिक विज्ञहरूलाई त्यो पठाउने, यदि त्यो पनि गर्न सकिएन भने नजिकै जुन कृषि जुन नगरपालिकामा गाउँपालिकामा कृषि विज्ञहरू खट्नुहुन्छ, प्राविधिकहरू खट्नुहुन्छ, उहाँहरूलाई दिनुहुन्छ भने उहाँहरूले समस्याको समाधान गरिदिनुहुन्छ।
2: हस्, निकै व्यस्त समयका बावजुद पनि रेडियो टाइगरले सञ्चालनमा ल्याएको रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा समय दिनुभयो। महत्वपूर्ण समय र महत्वपूर्ण जानकारीका लागि वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुशवा सर, यहाँलाई धेरै धेरै धन्यवाद।
3: धन्यवाद सर।
4: कृषि सम्बन्धी जानकारी, सफल कृषकका कुरा, के हुन् त समस्या, के हुन् त विकल्प, कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी, कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी, कार्यक्रम हमार खेती हमार कृषि हरेक महिनाको 1 र 15 गते, समय साँझ 7 बजे र बिहान पुनः प्रसारण 7 बजे, रेडियो टाइगर FM सुन्न नभुल्नुहोला। कार्यक्रम हमार खेती हमार कृषि।
5: गर्जन छ सधैँ, बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
6: रेडियो टाइगर 99.2 MHz बर्दिया से रेडियो कार्यक्रम हमार खेती हमार कृषि सुन्टी बाटी है। ये कार्यक्रम रेडियो टाइगर नेपाल कृषि अनुसंधान परिषद राष्ट्रीय कृषि प्रविधि सूचना केन्द्र संघ मिलकर तैयार करलक हो।
0: अब हमरा एक अच्छी कृषि संबंधी छोटकरी मना गतिविधि सुनी। धान लगेना बाकी खेतवा के बरसात के पानी कुर्याइक लाग प्लास्टिक पोखरी खल्की बनाइक पर असीका कुर्याइल पानी धानके संवेदनशील चरणमा प्रयोग कैकन उत्पादनमा पर्ना असर हन कम कर सक जाए लगागेला धान बालीमा धर्रा व्यवस्था।

0: तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप राइटर राधा रिजाल 98-691-777 घर संसार स्टोर रेडियो टाइगर भएको भवन ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया।
1: आइयो अब भोकै घर जाने कुरा पनि त भएन,
2: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
3: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारेन नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98-482-58-950 र 98-480-79-761।
4: दिदी कता जान लागे कि के यति हतारमा? यहाँ नपराउ न, आफूलाई कति हतार भएको छ, प्रिन्ट गर्न ठाउँ खोज्दै हिँडेको, यो भुरीगाउँ बजारमा डुल्दा डुल्दै थाकिसके। त्यति कुराको लागि पनि भुरीगाउँ बजार भरि डुल्नु पर्छ र? हाम्रो भिक्षा प्रिन्टिङ छँदैछ नि, हिँड्नु त्यतैतिर।
5: सरकारी कार्यालय तथा संघ संस्थाका सेल्फ छाप, रबर छाप, फ्ल्याक्स प्रिन्ट, फ्ल्याक्स फोटो, कागज पत्र, व्यापारिक प्रयोजनका लागि सपिङ ब्याग तथा सम्पूर्ण छपाईका कार्यहरूका लागि दीक्षा प्रिन्टिङ प्रेसलाई सम्झनुहोस्। प्रोप्राइटर गणेश थापा, सम्पर्क फोन नम्बर 084-40-31-33। दीक्षा प्रिन्टिङ प्रेस, ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार, बर्दिया।

तपाईँको साथमा उपस्थित भइसकेका छौं। हरेक रेडियो स्टेशनहरूबाट हामी एकै साथमा नेपालभरबाट कार्यक्रम एकै साथमा प्रसारण गरिरहेका छौं। हामी हरेक दिन तपाईँहरूलाई आफ्नो र आफन्तहरूको बारेमा चर्चा अनि परिचर्चाहरू गर्ने प्रयास गर्छौं। दुईटा नम्बर खुल्ला गरिरहेका छौं। यतिखेर कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढ़ाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट आज मिति 2083 साल श्रावण 16 गते आज शनिबार। तदनुसार ईस्वी सन् 2026 अगस्त आज 1 तारीक नेपाल सम्मत 1146 रहेको छ। दिल्लागा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु श्रावण कृष्ण पक्ष सूर्योदयमा आज पवित्र तृतीय रहेको छ। 40 घडी नौपला 21 बजेर 31 मिनटसम्म सतभिसा नक्षत्र 37 घडी 14 पला 8 बजेर 21 मिनटसम्म साँझको तत्प्रान्त भने पूर्व भाद्रपदा रहनेछ। शोभन युग 46 घडी 11 पला बवकरण 10 घडी 5 पला आज आनन्द युग रहेको छ। आजको दिनमानको समय 33 घडी 30 पला बिहान सूर्योदय 5 बजेर 27 मिनट जाँदा भयो। साँझ सूर्यास्त 6 बजेर 51 मिनट जाँदा रहनेछ। आज जन्मिने सम्पूर्ण जातकहरूको कुम्भ

0: राशिमा नाम परेको छ। है, यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु। तपाईँका दिनहरू के कसरी अनि कहाँ व्यस्त रहनेछन्, के भन्ला त फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी अगाडि बढाउला, यहाँ ग्रहको हिसाबमा तपाईँको ग्रह गोचर अबको क्रममा भने हामी तपाईँलाई राशिफल, त्योभन्दा पहिले ग्रह गोचरको पालो छ। सूर्य यतिखेर कर्कट राशिमा रहेका छन् भने चन्द्रमा कुम्भ राशिमा छन्, मंगल ग्रह वृष राशिमा, बुध मिथुन राशिमा छन् भने शुक्र यतिखेरको अवस्थामा कन्या राशिमा रहेका छन्, त्यस्तै गरेर शनि मीन राशिमा छन्। त्यस्तै गरेर आजको दिनमा हेर्दाखेरि बृहस्पति कर्कट राशिमा रहेका छन्, त्यस्तै गरेर आजको दिनमा राहु कुम्भ राशिमा छन् र केतु भने सिंह राशिमा, आजको ग्रहहरूबाट संकेत देख्न सकिने योगहरू रहेको छ। अबको क्रममा तपाईँको राशिफल यस प्रकार रहेको छ। आजको दिन सुखद छ, तर चन्द्रमा युक्त ग्रहले आय आर्जनमा भने भइसकेको कामहरू पनि बिग्रिन सक्छन्। मामुली पक्षबाट विशेष सहयोगहरूको साथ रहने योग छ। तपाईँको काममा अलिकति केही अप्ठ्यारो स्थितिहरू नआउला भन्न सकिँदैन, तर कर्म भने राम्रो गर्दै अगाडि बढ्नु राम्रो हुनेछ। पठन पाठनमा सामान्य रहनेछ भने स्वास्थ्यमा चाहिँ सुधार हुनेछ। आजको दिनमा तपाईँको लागि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा वृद्धि, नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको योग राम्रो छ भने आर्थिक तकेका कामबाट सफलता प्राप्तिको लागि दिन शुभ छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। आजको दिन तपाईँको लागि उन्नति र प्रगति पनि राम्रो रहनेछ। मान सम्मानमा वृद्धि रहने खालका योगहरू आजको राशिबाट संकेत देख्न सकिन्छ। सिंह राशि हुनेको लागि आजको दिनमा तपाईँले सोचेका कामहरूबाट सकारात्मक हुने योगहरू देख्न सकियो। यी स्वमित्रहरूले साथ दिनेछन् भने लामो दूरीको यात्राहरूमा पनि सहज रहनेछ। आजको दिनबाट अलिकति ग्रहको हिसाबमा सातौं ग्रह परेकाले प्रेममा पनि सफलता मिल्नेछ। नबनेका कामहरू बन्दै जान छन्। आजको दिनमा छैटौं ग्रहले शत्रु भएर रहन सक्ने योग रहेको छ। आफ्नो कुरा काट्नेको संख्यामा विशेष ध्यान दिनुहोला, अन्यथा कामबाट असर पर्न सक्ने योग रहेको छ।
1: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73 601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: मन अति नै प्रसन्न रहने योग रहेको छ। शान्त स्वभावमा आजको दिन व्यतीत रहनुको साथसाथमा आर्थिक कामहरूबाट पनि सुधार हुनेछ। लामो दूरको यात्रामा सहज हुँदा मन भने अति नै रञ्जित रहने योग छ। चौथो चन्द्रमा खाली झगडाको योग आउँछ। आज तपाईँको लागि मनमुटावहरू वृद्धि रहनेछन्। साथीभाइसँग एक्लोपनको आभास रहने राशिमा संकेत छ। पराक्रम युक्त दिन छ, अलिक घमण्ड बढी हुन सक्छ। नव दाजुभाइबाट सहयोग प्राप्तको युग छ। अधुरा कामहरू पूरा हुनेछन्। यात्रा गर्दै हुनुहुन्छ भने सफल हुन सक्ने योग छ। तपाईँको काममा आजको दिन धेरै उन्नति र प्रगतिमा रहने योगहरू देख्न सकिन्छ। मान सम्मानमा वृद्धि हुन्छ भने आर्थिक ताकेका कामबाट पनि सफलता मिल्ने योगहरू राशि मकर राशिलाई संकेत छ।
2: कुम्भ राशि।
0: लामो दूरीको यात्राहरूमा सहज हुनुका साथसाथमा दाजुभाइबाट पनि सहयोगको अपेक्षा रहनेछ। लग्नमा यतिखेर चन्द्रमा हुँदा सबैले तपाईँको प्रशंसा त गर्लान्, तर राहु पनि साथमा भएकाले चन्द्र ग्रह योग छ। स्वास्थ्यले निकै खर्च गराउन सक्छ। चिसोबाट जोगिनु, खानपिनमा पेय पदार्थमा विशेष ध्यान नदिए झुटो आरोपको पनि सामना गर्नुपर्ने योग छ। मीन राशि हुनेको लागि गर्दै आएका कामबाट पनि सफलता मिल्नेछ। उन्नति र प्रगति धेरै कुरामा राम्रो छ। आजको दिनमा तपाईँको लागि सहज वातावरणहरू धेरै कुरामा सहज छन्। उन्नति र प्रगतिको लागि पनि दिनहरू सुखद बन्दै जाने खालका योगहरू राशिमा संकेत रहेको छ।
1: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत, भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँलाई पुनः स्वागत छ। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झै आज पनि उपस्थित हुँदैछु तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहन्छु। यतिखेर कोही जिज्ञासु हाम्रो सम्पर्कमा हुनुहुन्छ, मलाई प्राविधिकबाट इशारा मिलिरहेको छ, को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? जय श्री राधे।
1: जय श्री राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: भोजपुर नेपाल डाँडाबाट हो, म शारदा बोलेको।
0: शारदा के?
1: विश्वकर्मा हो।
0: शारदा विश्वकर्मा कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर भोजपुर जिल्लामा?
1: रेडियो शङ्ख सभा।
0: रेडियो शङ्ख सभाबाट दैनिक रूपमा सुन्नुहुन्छ?
1: हिजो पनि गरेको
0: छु मैले। ए, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो छोराको बारेमा हेर्नु।
0: साल महिना गते समय भनिदिनु त।
1: 2067 साल पौष महिनाको 27 गते मङ्गलबार 3:50 लाग्छ।
0: 3:50 दिउँसो कि राति गयो? कुन जिल्लामा भयो तपाईँको बाबुको जन्म चाहिँ?
1: भोजपुर जिल्लामै
0: हो। भोजपुर जिल्लामा है। 2067 सालको पुष महिनाको 27 गते 3:50 जन्म, उत्तर भाद्रपद नक्षत्रको चौथो पावन नाम दूर छ, यहाँबाट आउँछ गुरु सिंहे, यहाँबाट नाम दूर छ। यहाँको ठाउँमा झबाट नाम झलक नाम राख्नुहोला, मिन राशि हुन्छ है त। हामीले आज भोलि धेरै धेरै कुराहरू भन्नुभन्दा पनि 3-4 विशेष प्रश्नहरू के छ तपाईँका?
1: हजुर गुरु, अनि यो कस्तो हुन्छ होला गुरु, उसको पढाइहरूलाई के गर्दा राम्रो हुन्छ होला?
0: लग्न मिथुन छ, भोलि अलिक खस्रो बनायो, राहुको दृष्टि परेको छ, भोलि खस्रो हुन्छ पढाइमा। यतिखेर 12 वर्ष 8 महिनासम्म अलिकति पढाइमा कमजोरीको अवस्था थियो, अहिले भने पहिले भन्दा सुधार छ, तर 18 वर्षदेखि फेरि ग्रह संकट चलाइरहेछ है।
1: यो
0: अब यो हजुरको छोरा त अहिले 16 वर्ष हुनुभयो होइन? अब यो 2 वर्षपछि भनेको अहिलेको लागि राम्रो छ, 18 वर्षपछि झन् संकट भन्ने कुरा आउँछ। तपाईँको घरमा एउटा पितृको दोष देखिन्छ, पितृको दोष भनेको कोही मान्छे अकालमा मृत्यु भएको दोष त को हुनुहुन्छ? तपाईँको घरको घाम उदाउनेपट्टि फर्किँदा दाहिने हातपट्टि कि त्यहाँ पानी छ कि सेसु ट्याङ्की छ, टोइलेट बाथरुम के छ? त्यसलाई राख्न हुँदैन थियो, घरमा झगडा परिरहन्छ, तपाईँ र तपाईँको श्रीमानको कुरो मिल्दैन हो। ल अरू केही छ कि? अब छुट्टी धेरै लामो प्रश्न भन्दा पनि महत्वपूर्ण प्रश्न, मैले वास्तुको बारेमा भर्खरै जे भने त्यही वास्तुको दोष हो, दाजुभाइसँग राम्रो छ, अहिले छुट्टिन्छु। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ। अब हामी सकभर छोटो तर एकदम महत्वपूर्ण प्रश्नहरू सोध्नु होला है, सामान्यतया होइन, मेरो छोराको कतिवटा छोरा हुन्छन् यस्ता प्रश्नहरू नसोध्नको लागि अनुरोध गर्छु। आजभोलिको जमानामा यो धेरै कुरा फरक भइसकेका छन्, त्यही भएर विशेष 3-4 प्रश्नभन्दा धेरै प्रश्न नगर्नुहोला, यो सबैलाई अनुरोध छ। यो किन यसो गरेको, फेरि गुरुले बन्देज लाउनु भयो भन्न तपाईँको मन अगाडि नसरोस्, यो तपाईँहरूलाई छोटो मिटिङ गर्दा धेरैको फोन उठ्छ, धेरैलाई रेडियोबाटै सेवा दिउँ भन्ने हिसाबले हामीले गरिरहेका छौँ। कोही जिज्ञासु हुनुहुन्छ? राधेश्याम हजुर।
2: हजुर हजुर।
0: राधेश्याम हजुर।
2: राधेश्याम।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ देउता?
2: म 5 तरबाट देवी प्रसाद अधिकारी बोलिरहेछु।
0: प्रेम प्रसाद अधिकारी?
2: देवी प्रसाद अधिकारी।
0: देवी प्रसाद अधिकारी
2: हजुर।
0: कुन ठाउँमा हुनुहुन्छ 5 तरको यतिखेर?
2: 5 तरको हिलियाङ 5 अथवा सुबाङ, साबिक सुबाङ।
0: ए, अनि कुन रेडियोमा कार्यक्रम सुन्नु भएको छ त्यहाँ?
2: निकेतीबाट सुनिरहेको।
0: कहिले काहीँ सुन्नुहुन्छ कि दिनदिनै? के छ आज कसको बारेमा हेर्न चाहनुहुन्छ? सबै कुराहरू कपीमा लेख्नु भएको छ कि छैन?
2: लेखेको
0: छु। भन्नु त साल भन्नु त।
2: 2028 साल।
0: अनि हजुरको आवाज कटेर आयो, फेरि बोलिदिनु न।
2: 2028 साल भदौ महिनाको 23 गते अनि भदौ 23 गते बुधबार बिहानको 9:55
0: अनि अरू
2: पात्र जिल्लामा जन्म।
0: तपाईँको यहाँबाट हेर्दाखेरि 28 सालको भदौको 23 गते 9:55 बिहान, राशिको नाम चाहिँ अश्विनी नक्षत्रको पहिलो पावबाट चुडामणि हो,
2: चुडामणि
0: हजुरको हजुरको आवाज एकदमै बिग्रेर आएको छ। तपाईँको राशि के हेर्ने गर्नु भएको छ?
2: राशि
0: नाम चाहिँ के थियो अरे हजुरको? हजुरको एकदम आवाज कट्टी कट्टी कट्टी आएको छ, मैले केही पनि बुझेको छैन, अलिकति बाहिर आएर बोलिदिनु न है भन्दै थिएँ, तर उहाँको फोन डिस्कनेक्ट भइसकेको रहेछ, माफ गर्नुहोला। 28 सालको भदौको 23 गते 9:55 बिहान चुडामणि नाम आउँछ यो हो भने फेरि पनि सम्पर्कमा अलिकति नेटवर्क काउन्टरमा आएर कुराकानी गर्नको लागि अनुरोध गर्छु। साल महिना गते समयहरू हामीलाई चाहिन्छन्। महिना भन्दाखेरि वैशाख जेठ असार साउन भदौ असोज कार्तिक उन्नति पुषमा फागुन चैतलाई यसरी भन्नुहोला। एक दुई तिन चार पाँच छ भन्नुभयो भने फोन फ्याट्टै कट हुन्छ है, कोही हुनुहुन्छ त्यतिखेर? राधे राधे।
3: राधे राधे
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हाँसीपुर भनेको कुन जिल्ला पर्यो?
3: दाङ जिल्ला पर्यो।
0: दाङ जिल्लाको हाँसीपुरमा हुनुहुन्छ अनि दाङको हाँसीपुरमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: हजुर सुन्छु गुरु।
0: कुन रेडियोको माध्यमद्वारा सुन्नुहुन्छ?
3: श्री गङ्गा
0: होइन सीता गङ्गा।
3: सीता गङ्गा
0: र ठिकै ठिकै छ, यो त्यति भन्न जान्नुभयो भयो भने अर्घाखाँचीमा रहेको छ यो सिद्धगङ्गा नगरपालिकामा होइन, ठाडा भन्ने ठाउँमा छ, त्यहाँबाट दाङमा हुनुहुन्छ, हाँसीपुरमा हुनुहुन्छ। दैनिक रूपमा सधैँभरि सुन्नु भएको छ कि कहिले काहीँ छ भ्याएको बेला? हाइवे छेउमै घर पर्छ हो, गाडी त दौडिरहेको छ, हाइवे छेउमै घर पर्छ।
3: हजुर गाडी आइरहेको
0: छ। ए ल ल अहिले भन्नु त कसको बारेमा हेर्ने? कति सालमा जन्मिनु भयो? साल महिना गते समय कपीमा लेख्नु भएको नि?
3: हजुर
0: जे जे लेख्नु भएको त्यो सर भन्नु त मलाई, लु के के लेख्नु भएको छ?
3: 2007 साल चैत महिनाको 23 गते सोमबार बिहानको 6:03
0: अनि अरू केही लेख्नु भएको छैन?
3: अरू यही हाँसीपुरमै जन्मेको
0: भनेको दाङ जिल्लामा हो?
3: हजुर दाङ जिल्ला,
0: दाङ जिल्लामा 2060 सालको चैत्र महिनाको 23 गते 6:03 चित्रा नक्षत्रको दोस्रो पाव नाम जुड्यो, राशिको नाम पोबाट नाम आउँछ पोषण हो, राशि कन्या राशि के हेर्ने गर्नु भएको छ?
3: राशि त कुम्भ राशि हो तिन त गुरु,
0: तपाईँको चिना पनि बनाएको छोराको
3: छैन?
0: ल ठिक छ, 60 साल पक्का हो, चैत्र पक्का हो, 23 गते पक्का हो, सोमबार पनि हो र 6:03 बिहान हो होइन? यो चाहिँ तपाईँको 23 गते बिहान होइन? राशिको नाम त पोषण नाम आउँछ, बुझ्नुभयो कि भएन? राशि कन्या राशि पर्यो, लग्न रहेको छ मिल लग्न, असाध्यै भाग्यमानी छोरो पाउनु भएछ, छोरो जन्मिसकेपछि घरमा धेरै उन्नति भयो अरे हो, छोरो जन्मेको 4 वर्षभित्रमा घर घडेर किन्नुभयो, घर बनाउनु भयो, व्यापार बिजनेस पैसा कमाउने माया मेसो सर आयो अरे हो त? ए हजुर
3: गुरु
0: पढाइको लागि राम्रै छ, बिहाको लागि पनि राम्रै छ, घर परिवारमा ठिकै छ, अहिले राहु भन्ने ग्रह चलिरहेको छ, राहु भन्ने ग्रहको शान्तिहरू गर्ने, राहुको पूजा पाठहरू गर्ने, अनिखेर चाहिँ अरू कुरामा ठिक छ, हात दिनु पर्दैन है?
3: हजुर
0: बिहाको लागि राम्रो हुन्छ, ग्रह शान्ति गरेर अगाडि बढ्ने है त?
3: हजुर
0: आइसकेका छ बिहेको लगन, आइसकेका छ, अब राम्रोसँग चिनाएर हेराएर एकचोटि ग्रह शान्ति गराएर गर्ने है। भाग्यमानी छन् छोरा,
3: पैसा कति कमाउँछ गुरु?
0: भाग्यमानी भने के पैसा कमाउने त भने त पैसा कमाउने सबै कुरो राम्रो गर्नलाई भाग्यमानी भनिन्छ क्या है। भन्दै थियो उहाँको फोन डिस्कनेक्ट, हामीसँग ब्यालेन्स छैन भन्दै बिचरा ब्यालेन्स भइदिएर बोल्दा बोल्दै के गर्ने अब है। फोन गर्दा गर्दै आज हामीले 25 भन्दा धेरै मिनटमै हामीले धेरैवटा फोन लिइसकेका छौँ, यसै गरी धेरैवटा फोन लिनको

0: मगर कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ यतिखेर? चिसोङको गढीमा खोटाङ एफएम है कार्यक्रममा आउनु भएको छ। लु भन्नु त, कसको बारेमा हेर्नुहुन्छ? कफीमा के टिप्नु भएको छ?
1: साल
0: महिना भन्नु त सरेर भन्नु त के रहेछ?
1: 2072 साल मङ्सिर महिनाको 5 गते शनिबार राति 9:15 अनि ओखलढुङ्गामै जन्म भएको।
0: जिल्ला चाहिँ ओखलढुङ्गै पर्यो होइन?
1: हजुर, चिसङ
0: छोरा हो।
1: हजुर,
0: बटर मङ्सिर 5 गते 9:15 बेलुका शनिबार ओखलढुङ्गामा। राशिको नाम चाहिँ उत्तर भाद्रपद नक्षत्रको दोस्रो पावबाट थबाट थम कुमार मेन राशि हुन्छ। के राशि जुराउनु भयो त्यहाँ तपाईँले? के हो त्यही भने थमन हो, थमन राज होइन। लग्न रहेको छ कर्कट, कर्कट लग्नको मालिक चन्द्रमा कमजोरी छ, स्वास्थ्यमा एकदमै धेरै समस्या आउँछ। विशेष गरी 12 वर्ष 8 महिना भनेको 13 वर्षसम्म फेरि शनि चलिरहेको छ, यो शनिले पनि धेरै कुरामा बिगार दिन्छ। यो शनिको लागि पनि विशेष शान्तिहरू गरेर अगाडि बढ्नु होला, राम्रो हुन्छ। अब अङ्गारक युग पनि परेको छ, दाजुभाइसँग कुराहरू मिल्दैन, पठन पाठनमा अलिकति कमजोरी हुन्छ। के छ अब 3-4 प्रश्न राख्नुहोस्।
1: अवस्था त्यस्तै छ, अनि पढाइ भनिहाल्नुभयो, अब शुभ अङ्क शुभ रङ अनि
0: दुई अङ्क राम्रो हुन्छ, रातो सेतो रङ पूर्व दक्षिण राम्रो हुन्छ। अरू केही छ? पछिको लागि तपाईँले पछि चिना हेर्नुपर्छ, अहिले स्वास्थ्यहरूमा समस्या छ, पढाइमा अलिक कमजोरी छ, विशेष ध्यान दिनु होला, फेरि भोलि स्वास्थ्यले गर्दा धेरै खर्च नहोस् है त।
1: हुन्छ,
0: राधे राधे।
1: राधे राधे।
0: हामी कार्यक्रम ज्योतिष तर्पणको व्यवसायमा छौँ, हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईँको घरको बारेमा विशेष जानकारी यहीँबाट दिइरहेका छौँ। धेरै फोन सम्पर्कमा हामी रहने प्रयास तपाईँसँग छ। आज हेरिहाल्नु भएको छ, सुनिहाल्नु भएको छ, कतिवटा फोन लिइरहेका छौँ। यो तपाईँको छोटो प्रश्न मिठो प्रश्नले र सबैलाई समेट्ने हाम्रो प्राय प्रयास जारी रहन्छ। राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: देवी
0: धामी बझाङ जिल्लामा हुनुहुन्छ। कुन ठाउँमा हुनुहुन्छ बझाङको? कुन रेडियोबाट कार्यक्रम सुनिन्छ? हो, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
2: मेरो छोरीको बारेमा गुरु।
0: छोरीको साल महिना गते समय भन्नु त?
2: 2075 साल जेठ महिनाको 28 गते सोमबार। अनि टाइम चाहिँ इन्डियाको गुरु 6:11
0: 6:11 बिहान कि बेलुका?
2: बेलुकाको।
0: कुन जिल्लामा भयो जन्म भनेको? साँझको हो। इन्डियाको कुन जिल्लामा भयो जन्म थाहा छ?
2: तमिलनाडु
0: त ऊ होला नि, त के भन्छ, प्रान्त होला नि त, त्यो भित्रको जिल्ला चाहिन्छ।
2: तमिलनाडु अस्पतालमा भएको गुरु।
0: यो तपाईँले एकचोटि मलाई दिउँसो फोन गर्नु होला, म त्यसको जिल्ला हेरिदिनेछु, अनि जिल्ला हेरिसकेपछि फेरि हामी पछि सम्पर्कमा रहने है त। आजै दिउँसो फोन गर्नु, तपाईँको जिल्ला चेक गरिदिन्छु है।
2: जिल्लाको नाम गुरु?
0: जिल्लाको नाम हुन्छ, इन्डियामा पनि त जिल्ला हुन्छ नि, तपाईँलाई थाहा नभएको हो क्या।
2: जिल्ला बागलुरमा भएको हो गुरु।
0: हजुर,
2: बागलुरमा भएको।
0: बागलुर जिल्ला छैन क्या। मलाई तपाईँले दिउँसो फोन गर्नु, जानकारी गराउँछ। अहिले छुट्टी हुँ, राधे श्याम। हामीसँग हुनुहुन्थ्यो, यस्तो अप्ठ्यारो पर्यो भने दिउँसो फोन गर्नुहोला, मैले धेरैचोटि भनेको छु, सबै कुरो थाहा नहुन सक्छ। मलाई एकचोटि दिउँसो फोन गरेर तपाईँहरू सम्पर्कमा आउनु भयो भने हामी तपाईँको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरू गर्ने एउटा प्रयास गरिरहन्छौ। ज्योतिष विज्ञान हो, विज्ञानको आधारमा हामी चिनाएछौँ। तपाईँसँग भएका विभिन्न जानकारी, भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारीहरू दिने प्रयासमा लागिरहन्छौँ। 98453 97658 र 98142 73601 सिधा तपाईँ र मेरो सम्पर्क रहनेछ, र तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ।

0: हामीलाई दुईटा नम्बरमा फोन गर्नुहोला, फेसबुकमा फलो गर्नुहोला, युट्युबतिर पनि हेर्नुहोला। हामीले हिजो अस्तिको दिनमा दुई तीनटा नक्षत्रहरूको बारेमा फेसबुकमा राखिदिएका छौँ, कसले हेर्नु भएको छ त्यहाँ हेरेर कमेन्ट गर्नुभएको होला, कमेन्ट गर्न सक्नुहुन्छ। र यस्तै यस्तै नयाँ कुराहरू तपाईँलाई के को बारेमा चाहिएको छ हामीलाई जानकारी पनि गराउँदै गर्नुहोला भन्दै कार्यक्रममा एकैछिन छोटो विश्राम लिन्छु। विश्रामपछि उपस्थित हुन्छ, हामीसँगै रहनुहोला।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको यो विश्रामपछि तपाईँलाई पुनः स्वागत गर्छु। म ज्योतिष प्रणीत लक्ष्मण सुवेदी नयाँ जोश जाँगरका साथमा तपाईँको प्रश्नको उत्तर दिँदै तपाईँको चिना जन्म मिति र जन्म समयको आधारमा विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिँदै आइरहेका। तपाईँ हरेक दिन कार्यक्रम सुन्न सक्नुहुन्छ र कार्यक्रममा तपाईँहरू आफ्नो र आफन्तहरूको बारेमा विशेष जानकारी लिन सक्नुहुनेछ। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरू गर्ने एउटा प्रयास गरिरहेका छौं। हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने अनि तपाईँसँग भएका विभिन्न जानकारी दिँदै हामी आइरहेका छौं, विभिन्न प्रश्नहरूको उत्तर दिनेछौ। हिजो मैले जुठो सुत्केरको बारेमा केही जानकारी गराएँ, पछि दिनैभरि फोन आयो, एक दुईवटा फोनहरू आयो, होइन, हामीले उहाँहरूलाई त्यसको उत्तर दिन सफल भयौं र हामी तपाईँलाई फेरि पनि जानकारी गराउँ। यिनै महत्वपूर्ण कुराहरू धर्म संस्कार अनि संस्कृति धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहन्छौं। आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा चर्चा अनि परिचर्चाहरू भने गर्ने एउटा प्रयासमा लागिरहेका छौं। तपाईँ फोन गर्दै तपाईँ 98453 97658 र 98143 76 1 सिधा तपाईँ हामीसँग सम्पर्कमा आएर कुराकानी तपाईँ गर्न सक्नुहुनेछ। आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने एउटा प्रयास गरिरहेका छौं। हामी यतिखेर विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु यतिखेर हाम्रो लाइनमा उपस्थित हुनु भएको छ, मलाई जानकारी प्राप्त भएको छ। राधे राधे हजुर।
1: गुरु राधे राधे हजुर।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? हर्कजी आरामै हुनुहुन्छ? दिनदिनै फोन लागिरहेको छ होइन
1: गुरु? लक्की भइसके म त यो महिना।
0: लक्की होइन नि, फोन गर्ने मेहनत गर्ने बानी हो। अरूले मेहनत गर्दैनन् अनि अरूले फोन लागेको छैन भन्ने सुन्यो रेडियोबाट।
1: 8 बजे
0: हान्न सुरु गरे गुरु, अहिले गएर लाग्यो है। अलिकति फोन गर्ने प्रयास त गर्नु नै पर्यो, तर पनि फोन प्रयासै गर्दा लाग्दैन गुरु भन्नुहुन्छ क्या मान्छेले मलाई।
1: त्यो गलत हो गुरु,
0: त्यही भएर नि त्यही भएको भएर अब तपाईँ कार्यक्रममा आउनु भएको छ, हिजो पनि आउनु भयो, आज पनि आउनु भएको छ, अस्ति पनि आउनु भएको छ होइन
1: हजुर गुरु,
0: दिनदिन आइरहनु भएको छ होइन।
1: सकेसम्म पुरै घरको पुरा लिउँ गुरु, त्यही केही गरौँ भन्ने सोच हो गुरु।
0: ल ठिक छ, अहिले भन्नु त कसको बारेमा हेर्ने आज?
1: आज मेरो दाईको छोरीको बारेमा।
0: दाईको छोरी कहाँ हुनुहुन्छ अहिले?
1: घरमै छन्।
0: दाई कहाँ हुनुहुन्छ?
1: दाई चाहिँ विदेश छन् गुरु।
0: हजुर कहाँ हुनुहुन्छ अहिले?
1: म घरमै छु।
0: त्यहाँ दाईको पत्नीहरूले छोरीहरूले कार्यक्रम सुन्नु भएको छ अहिले रेडियोबाट?
1: सबै सुनिरहेछन्।
0: भन्नु त, साल महिना गते समय
1: 2070 साल असार महिनाको 17 गते सोमबार अनि बिहान साँझ 9 बजे गुरु।
0: ठ्याक्कै 9 बजे हो?
1: हजुर ठ्याक्कै 9 बजे।
0: अनि
1: अनि यही डोटी जिल्लामै।
0: डोटी जिल्लामै है। राशिको नाम छोरीको चुडा कुमारी मेष राशि हुन्छ। के राशि अनि गर्नु भएको छ अहिलेसम्म
1: गुरु? त्यो चिसा त बनाएको छ, अब छैन त्यो।
0: चुडा कुमारी नाम आउँछ। अहिले तपाईँको छोरी 13 वर्षको हुनुभयो। अहिले तपाईँको छोरीलाई उल्का भन्ने कुरा चलिएको छ, काल सर्प योग परेको छ। यो बच्चाको आमा र बुवाको सम्बन्ध चिच्चिक्कै कुरो मिल्दैन के?
1: अब भाउजूले सुनिरहेछन् उनले त होइन, सिधा गुरु भनिदिनु के छ?
0: भाउजूनी जानु होइन
1: गर्ने
0: त मैले यस्तो हुन्छ क्या, ग्रह शान्ति गर्दैन सम्बन्ध ठिक हुने होइन नि, आफूले पनि केही कुरा कम्प्रोमाइज गर्नु पर्यो। तपाईँको भाउजू असाध्य एकोरी हुनुहुन्छ, भेडी हो यो पनि भाउजू नि जानु होइन। अब त्यहाँ भरे सुन्नु न, फेरि हजुरले अँ हो भन्नु भने फेरि उता भाउजू सुन्नु भएको भरे यसो भने भन्ने हुन्छ होइन,
1: त्यो त अब फेरि लाठी लिएर हान्दिन
0: ठिक छ भाउजूले एक कुरो हुनुहुन्छ घर परिवारमा कुराहरू मिल्दैनन् छोरीको लागि काल सर्पको शान्ति गर्ने एउटा घाँटीमा बुटीहरू धारण गराइदिने उल्का भन्ने ग्रहको शान्ति गर्ने सधैँभरि पूर्णिमाको दिन तपाईँहरू के भन्नुहुन्छ पुण्यौ भन्दा छन् होइन त्यहाँ पुण्यौ भन्दा छन् पुण्यौको दिनमा उपास्नु पर्ने हो घरमा पुण्यको दिनमा लसुन प्याज माछा मासु खाना हुँदैन यति गरेपछि राम्रो भइहाल्छ है त
1: त्यो कसरी
0: उल्काको ब्राह्मणहरू बोलाएर घरमा 6000 पल्ट उल्काको मन्त्र जप गर्नुपर्छ चन्द्रग्रहण युग पनि परेको छ विशेष गरी काल सर्प युग एउटा कवचहरू घाँटीमा धारण गर्नुपर्छ त्यो कवचहरू चाहिँ हामीसँग पाइन्छ यसको लागि दिउँसो फोन गरेर सम्पर्कमा रहनु होला है
1: हुन्छ
0: अब अरू सबै कुरामा ठिक छ त्यस्तो आँचिनुपर्ने ग्रहहरू छैनन् होइन ग्रहको शान्तिहरू गर्ने ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नु भाउजूलाई शान्त हुन भन्नु परिवारमा अरू कुरामा राम्रै छ वास्तुहरू ठिकै छ के छ विशेष छ अब केही प्रश्नमा राख्नु एक कुरा धेरै पाइँदैन राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामीसँग प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौ कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु राधे श्याम हजुर
2: राधे राधे गुरु
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: म शङ्ख सभाबाट गुरु
0: शङ्ख सभाबाट क्या बड होइन बाट होइन तपाईँलाई कति अल्छी लाग्छ बोल्दा पनि को बोल्नुभयो तपाईँ अनि शङ्ख सभाबाट बड होइन नि त शङ्ख सभाबाट भनौँ न आनन्दले जिब्रो फड्काएर बोलौँ न के हो तपाईँको नाम
2: मेरो
0: सारा त खड्का कहाँ पर घर
2: के
0: अरे ए हामी भेट पनि भएको थियौँ होइन सारा त नाम गरेको मान्छे भेट भएको थियो
2: हजुर म खाँदारीमा
0: आएँ त्यही त खाँदारीमा हाम्रो भेट भएको होइन एउटा एउटा बाबु कि कसो चिना पनि गर्नु भएको
2: दुईटा
0: किना
2: छोराको मेरो अनि
0: माथिको ए ल अहिले कार्यक्रममा आउनुभयो कसको बारेमा हेर्नुहुन्छ
2: मेरो श्रीमानको बारेमा गुरु
0: साल महिना गते समय भन्नु त
2: 2044 साल जेठ महिनाको 27 गते बुधबारको राति बुधबारको बिहान मङ्गलबारको राति अनि बुधबारको बिहान मङ्गलबारको राति जेठ 27 गते बुधबारको बिहान मङ्गलबार राति 26 गते राति भनौँ न गुरु
0: हजुर हजुर
2: अनि 2:15 गुरु
0: 2:15 जिल्ला
2: शङ्खसभा हो गुरु यी शङ्खसभा खराङमै
0: भयो होइन तपाईँको श्रीमानकोबाट हेर्दा 2044 जेठको 26 गते मङ्गलबारको राति भोलिपल्ट 27 गते बुधबार हुने बेला 2:15 विशाखा नक्षत्रको तेस्रो पावाबाट नाम जोडिएको छ राशिको नाम तेज कुमार हो तुला राशि हेर्ने गर्नु भएको छ के छ
2: यो तिनानी गुरुलाई बनाउन दिनु पर्छ अनि तिनानी हेराउनु पर्यो भनेर चिन्ता चेकमाथि अहिले फुल्लाको गुरु
0: ए तेज कुमार नाम आउँछ यो 26 गतेको राति 27 गते बिहान हो भने तेज कुमार तुला राति आउँछ लग्न रहेको छ बृहस्पति असाध्य राम्रो छ लग्नमा लग्नको मालिक मंगल हो मेष लग्न छ अलि धेरै रिसाउने हो श्रीमान
2: अलिअलि रिसाउनुहुन्छ गुरु
0: धनस्थानमा सूर्य छ उहाँको हातमा पैसा टिकेन है जति कमाए पनि होइन अहिले उहाँको अवस्थामा 8 शनि त खुट्टाहरू दुखेर हैरान छ खुट्टा दुख्छ घुँडा दुख्छ के छ अहिले अवस्था
2: एकदम घुँडा दुख्छ गुरु उहाँ बिरामी नै होइरहनुहुन्छ
0: अहिले उहाँलाई ठ्याक्कै 36 वर्षदेखि 39 वर्षभित्रमा घर घडेरी जोड्ने खालको योग अथवा घर बनाउने खालको योग थियो के गर्नुभयो बनाइसक्नु भएन 36 वर्षदेखि 39 कति वर्ष हुनुभयो तपाईँको श्रीमान
2: अहिले कति वर्ष
0: मैले त 39 वर्षमा हुनुहुन्छ भने अब यो तपाईँको अब आउने जेठमा 39 पुरा भएर 40 लाग्ने हो उहाँ
2: गुरु.
0: अब यो जेठ भित्रमा घर बन्छ त आइरहेको छ ग्रहहरू. अनि एउटा घडेरी कहाँ किन्नु भएको त यो 36 बजेदेखि यता गर्मीमा किन्नु भएको छ है. भाग्यमानी हुनुहुन्छ आत्तिनु पर्दैन. स्वास्थ्यमा निकै समस्याहरू आइरहेको छ. स्वास्थ्य सँगसँगै पत्नीसँगको सम्बन्ध पनि घरिघरि बिग्रिन सक्छ. ख्याल गर्नुहोला किनभने पाप कर्तरी ग्रहले केतु र शनिको योगमा सप्तम घरलाई दृष्टि गरेको छ यदि घेरेको छ. यसले गर्दा अलिकति केही समस्याहरू आउन सक्छन्. विशेष ध्यान दिनुहोला ग्रहको शान्तिहरू गर्ने ग्रहको पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नुहोला. झगडा गर्ने काम नगर्नु. उहाँ कम बोल्नुहुन्छ अलिकति स्वास्थ्यमा समस्या बढी छ है. के छ अरू विशेष जिज्ञासा राख्नु सबै कुरा. अब यसको लागि ग्रहको शान्तिहरू गर्ने ग्रहको पूजापाठहरू गर्दा राम्रो हुन्छ. यो आठौं शनिको दोषहरू शान्ति गर्नुपर्छ. महामृत्युञ्जय जपहरू गराउँदा राम्रो हुन्छ. तपाईँलाई कहिले गर्न मन लाग्छ चाँडै गर्दा राम्रो. व्यापार व्यवसाय त उहाँले लग्नमा बृहस्पति भएको मान्छे होटल व्यवसाय खाद्यान्न व्यवसायहरू गर्ने कृषि कामहरू गर्ने राम्रो हुन्छ. फलाम आठौँ छ फाप्दैन राम्रो छैन. बुवा आमासँग राम्रो छ. छोराछोरीसँग राम्रो छ. पत्नीसँग ठ्याक्कै कुरो मिल्दैन. त्यही त अब दिनदिनै भयो भने त अहिले हजुरले मलाई फोनै गर्नुहुन्थेन नि. अर्कै समस्या भइसक्थ्यो तर ग्रहहरू मिल्दैन है. अहिले छुट्यौ. मैले फेरि पनि के भने पत्नीसँग कुरो मिल्दैन राम्रो छैन भने तपाईँ कान्छी कि जेठी त्यसो भने. अब होइन भन्न खोजेको पत्नी चाहिँ एउटा मात्रै हो. ठिक छ. सकभर झगडा नगर्नु होला. ग्रहको शान्तिहरू गर्ने ग्रहको पूजापाठहरू गर्ने गर्दाखेरि राम्रो हुन्छ है. राम्रै हुन्छ. साला जेठी कहाँ कहाँ परे त माइत कहाँ परे. सबैसँग राम्रो छ मैले भने ग्रह शान्ति गर्नु भने अहिले छुट्टिन्छु है. अहिले म छुट्टिन्छु है. हजुरलाई मैले के भनेको छु धेरै प्रश्न नगर्नु महत्व. अब मैले के भने ससुरालीसँग राम्रो छ भन्छु अनि सालासँग छुट्टै सोध्नुहुन्छ. त्यो चाहिँ हामीलाई के हुन्छ तपाईँले समय धेरै लिनुभयो भने अरूको पालो आएन क्या. अहिले फोन नखानु फेरि फोन गर्नु ल. हामीसँग हुनुहुन्थ्यो आफ्नो जिज्ञासा राख्न सक्नु भएको छ. नरिसाउनु होला मसँग कोही पनि. मैले फेरि पनि तपाईँलाई भन्न बाध्य हुन्छु. तपाईँले प्रश्न गर्दा कपीमा लेख्नु होला. ससुरालीसँग राम्रो छ भनेपछि सालासँग अटोमेटिक राम्रो हुन्छ क्या. ससुराली भन्दा साला चाहिँ होइन त. यस्ता कुराहरूमा तपाईँहरू मैले धेरै कुरा गर्नलाई दिउँछु. फोन गर्नुहोला आधी घन्टासम्म कुराकानी गरौँला. तर यो कार्यक्रम हो. कार्यक्रमको मर्यादामा हामीले सबैलाई नियम एउटै पालन गरौँ. अरूलाई चाहिँ फोन राख्नु भन्ने अनि तपाईँलाई धेरै बेर उ गर्यो भने के हुन्छ. बरु कुनै पनि महत्त्वपूर्ण कुरामा बहस गरौँ. आधी घन्टा बोलौँ केही फरक परेन. आज एक दिन फोन नलिकन तपाईँहरूसँग बहस गरौँला. कुनै महत्त्वपूर्ण कुरा छैन भने फोन गर्नुहोस्. सबैलाई जानकारी हुने खालको प्रश्नहरू राख्नुहोस्. तपाईँको उत्तर दिएकोदै गर्छु एक घन्टासम्म. तर भाग्य हेराउने क्रममा महत्त्वपूर्ण कुराहरू प्रश्न गर्नुहोला अनि हामी तपाईँसँग प्रत्यक्ष कुराकानी गर्छौँ. मसँग फेरि गुरुले फोन यसो गर्नुभयो बोल्न दिनु भएन नरिसाउनु होला. रिसाउनु भयो भने तपाईँको मुख कालो हुन्छ. म त हाँसिरहेको छु सधैँभरि हाँस्छु. मलाई रिस उठ्दैन. मैले तपाईँलाई मात्रै नियम लागू गराएन सबैलाई नियम चाहिँ लागू गरिरहेको छु. त्यही भएर तपाईँहरू ध्यान दिएर फोनमा कुराकानी गर्नुभन्दा अगाडि मैले आजभन्दा 8 वर्ष अगाडिदेखि कपीमा लेख्नुहोस् है जिज्ञासा. कपीमा लेख्नुहोस् है जिज्ञासा भनेको भनै छु मैले. अनि पो सबैलाई भनेको चाहिँ पालो आउँछ. तपाईँको मात्रै चिनाएर भन्ने कुरो पनि भएन. एकजनाको तपाईँ भनेको एकजना है. कसैलाई व्यक्ति विशेष भनेको होइन. त्यही भएर सबैको पालो आउँछ. सबैले हेर्ने 4-5 प्रश्नभन्दा उत्तर नदिने भनेका छौँ. कोही जिज्ञासा हुनुहुन्छ. राधे राधे हजुर.
2: जय कृष्ण राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ देउता?
2: हजुर म बोल्दैछु है, ज्योतिदेखि हो, मनिषा मगर।
0: मनिषा मगर कहाँदेखि भन्नुभयो?
2: ज्योतिदेखि गुरु।
0: डोटीको कुन गाउँमा हुनुहुन्छ?
2: बडी केदार।
0: बडी केदार कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ?
2: रेडियो बडी केदारदेखि।
0: कसको बारेमा हेर्नुहुन्छ आज?
2: मेरो छोराको बारेमा हेर्नुहुन्छ।
0: छोराको सबै कपीमा लेख्नु भएको छ? जिज्ञासा पनि छन् चार पाँचवटा? भन्नु त सबै कुराहरू के के छन्?
2: मेरो छोराको 2082 साल फागुन महिनाको 19 गते बिहान 9:34 मङ्गलबार ज्योति जिल्लामा।
0: तपाईँको छोराको यहाँबाट हेर्दा 82 फागुन 19 गते 9:34 बिहान डोटी जिल्लामा पूर्व फाल्गुनी नक्षत्रको पहिलो भावमा नाम मोहन नाम आउँछ।
2: 9:34
0: त्यही त 9:34 भने मैले
2: हजुर
0: पूर्व फाल्गुनी नक्षत्रको पहिलो भावमा नाम जुर छ, राशिको नाम मोहन नाम आउँछ, सिंह राशि हुन्छ, लग्न मेष लग्न छ, मेष लग्नको मालिक मंगल एकादश स्थानमा राम्रै हो, काल सर्पयोग परेछ, बिरामी भइरहन्छ, राति जुरुक्क उठ्ने रुने कामहरू गर्छन् हो। बेलुका राति सपनामा दोषहरू परेको छ, यसलाई वायु दोष पनि भन्छन्। घरमा परिवारमा अलिकति दोषहरू लागेको छ, सूर्य ग्रहण युग, अंगारकीको चन्द्र ग्रहण युग, आइतबार मंगलबार र पूर्णिमाको दिन लसुन प्याज मासु खाना हुँदैन, यसलाई पूरा रूपमा व्रत राख्नुपर्छ, काल सर्पको एउटा घाँटीमा बुटी धारण गराइदिनुपर्छ, त्यति गरेपछि धेरै कुरामा राम्रो हुन्छ है। बुवामासँग राम्रो छ। अर्को प्रश्न गर्नु, वास्तु पुरै बिग्रिएको छ, घरको घाम उदाउनेपट्टि फर्किँदा टोयलेट छ, बाथरूम छ, घडेरी सानो मुख परेको छ हो, सबै बिग्रिएको छ, यसलाई यो घरमा तपाईँको उन्नति हुँदैन। अरू प्रश्न, नौ अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो रातो सेतो रङ राम्रो, पूर्व दक्षिण राम्रो हुन्छ, अहिले छुट्टिन्छु, राधे राधे। राम्रै हुन्छ है, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँसँग महत्वपूर्ण कुराहरूको प्रश्नको उत्तर दिएर हामी उपस्थित भइरहेका छौँ। छोटो र मिठो तपाईँसँग प्रत्यक्ष कुराकानी गर्न पाइयो भने हामी तपाईँसँग धेरैवटासँग फोनमा कुराकानी गर्ने हामी जानकारी दिने प्रयास गरिरहेका छौँ। हामी विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारी र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। 98453 97658 र 98142-73-601 सीधा सम्पर्कमा हामी रहने गर्छौं र तपाईँसँग भएका विशेष जानकारीहरू पनि दिने प्रयास गरिरहन्छौं। हामी आफ्नो र आफन्तहरू धेरैभन्दा धेरै जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। 98453 97658 र 98142-73-601 हामी तपाईँसँग कुराकानी गर्छौं। फेसबुकमा तपाईँले हामीलाई फलो गर्न चाहनुभयो भने तपाईँले लक्ष्मण सुवेदी 333 मा तपाईँले सर्च गर्नुहोला, LAXMANSUBEDI सुवेदी 333 है। हामी तपाईँसँग भएका विशेष कुराकानी र विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयास गरिरहेका छौँ। यतिखेर हामी प्रत्यक्ष सनातन रेडियो नेटवर्कबाट नेपालमा भएका विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथमा हामी तपाईँसँग रहने गर्छौ र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारी दिन्छौ। दिनैभरि पनि हामी तपाईँले फोन गर्नुभयो भने दिउँसो पनि तपाईँ र मेरो प्रत्यक्ष कुराकानी रहनेछ, त्यही भएर दिउँसो यिनै दुईटा नम्बरमा सम्पर्क गरेर हामीसँग तपाईँ जोडिन सक्नुहुनेछ। है त्यही भएको भए तपाईँ प्रत्यक्ष रूपमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ भन्दै आजको लागि कार्यक्रम ज्योतिष दर्पणको व्यवसायबाट म ज्योतिष पण्डित लक्ष्मण सुवेदी आज्ञा चाहन्छु। तपाईँको र मेरो भेट भोलि बिहान ठिक 8 बजे रेडियोको ध्वनि तरंगबाट रहनेछ। तबसम्मको लागि भने आज्ञा दिनुहोस्। छुट्टिन्छु। राधे राधे।

0: 给爷爷对楼哎呦哎呦问的就得见
1: 我等你 Radio Tiger 哎呦
2: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सस्नदै बाजे रेडियो टाइगर स्टुडियो टाइम
3: यति बेला बिहानको 9 बजेको छ।

0: गर्जन सधैँ बाजु झैं रेडियो टाइगर 99.2 मेगाहर्ज
1: नेटवर्क अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरी घटनापछि उत्पन्न तनाव विस्तारै साम्य हुँदै धनुषा, सप्तरी र सिराहामा अहिले बिहानका लागि कर्फ्यू केही खुकुलो पारियो। सरकार र गणेश यादवका परिवार बीच पनि सहमति। धादिङको जोगीमारामा लेदो सहितको पहिरोले अवरूद्ध सड़क खुल्यो। आज पनि एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै उपेक्षामा परेका कोदोजन्य बालीको प्रवर्धनमा जोड़।

0: किनमेलका लागि बिहान 7 बजेदेखि 9 बजेसम्म केही सहज बनाएको र तोकिएको समयपछि कर्फ्यूको पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न 70 जिल्ला प्रशासनले आग्रह गरेको छ। एकै ठाउँमा 5 जना भन्दा धेरै मानिस भेला अर्थात जम्मा भई उशृंखल गतिविधि गरे गराएको पाइएमा कानून बमोजिम कार्यवाही हुने प्रशासनले जनाएको छ। त्यस्तै धनुषा र सिराहामा बिहान 5 बजेदेखि 10 बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने गरी व्यवस्था गरिएको छ। अवस्था सहज भएपछि कर्फ्यू र निषेधाज्ञा थप खोकुलो बनाउँदै जाने स्थानीय प्रशासनले जनाएका छन्। सिराहाको गोल बजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका औरई गाउँपालिका 2 तुलसियाहीका 15 वर्षीय गणेश यादवको परिवार र सरकारबीच पनि सहमति भएको छ। परिवारले अघि सारेका 5 बुदे मागमा सरकारको तर्फबाट थप 3 बुदा समावेश गर्दै 8 बुदे सहमति भएको गृहमन्त्री सुदन गुरूङले बताउनु भएको छ। घटनाको सत्य तथ्य छानबिन गरिने, गणेशलाई सरकारको तर्फबाट सहयोग घोषणा गर्ने प्रक्रिया अघि बढ़ाउने, परिवारलाई 10 लाख रूपियाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका दाई र बहिनीलाई निशुल्क स्वास्थ्य सेवा तथा निशुल्क शिक्षा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, बुवा आमालाई समेत निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र सब बुझेर दाह संस्कार गर्ने सहमति भएको हो। दाह संस्कारका लागि आवश्यक खर्च समेत सरकारले उपलब्ध गराउने सहमति भएको छ। पीड़ित परिवारसँग भेटपछि पत्रकारसँगको कुराकानीमा गृहमन्त्री गुरूङले सुनसरी र सिराहाका घटनाको दोषी जोसुकै भए पनि कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो। यसैबीच साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले मधेस प्रदेशका विभिन्न जिल्लाबाट 36 जनालाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाबाट 19, सर्लाहीबाट 9, सिराहाबाट 5, महोत्तरीबाट 2 र पर्साबाट 1 जना पक्राउ परेका छन्। प्रहरीले समाजमा अशान्ति फैलाउने र साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक छानबिन तथा कानूनी कार्यवाही अगाडि बढ़ाउने प्रहरीले जनाएको छ। धादिङको जोगीमारामा लेदो सहितको पहिरो खसेर अवरूद्ध सड़क खुलेको छ। गैरातीको पहिरोले सड़क दुईतर्फी नै अवरूद्ध भएकोमा अहिले बिहान 7 बजेदेखि सड़क खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पहिरोका कारण चितवनबाट काठमाडौँतर्फ तथा काठमाडौँबाट चितवन हुँदै पूर्व र पश्चिम पुग्ने गाड़ीलाई धादिङका विभिन्न ठाउँमा रोकिएको थियो। सड़क खुलेसँगै रोकिएका गाड़ी र यात्रु गन्तव्यतर्फ लागेका प्रहरीको भनाई छ। त्यस्तै पानी परेर मुगली नारायणगढ़ सड़क खण्ड गैराती अवरूद्ध भएको थियो। नाम्सी पुल नजिकै माथिबाट ढुङ्गा खस्दा सड़क रातमा एकतर्फी अवरूद्ध भएकोमा अहिले गाड़ी चलिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। आज पनि देशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। देशको हिमाली भागका केही ठाउँ र पहाड़ी भागका धेरै ठाउँमा दिउँसो मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै तराई भागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसोपछि काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। गैराती कोशी बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षा भएको थियो। पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणको क्रममा अस्ति बिहिबार हिमपहिरोमा परि सम्पर्कविहीन 6 जनाको खोजी आज पनि थालिएको छ। नेपाली आरोही निर्मल पूर्जाको नेतृत्वमा गएको अन्तर्राष्ट्रिय टोली हिमपहिरोमा परेको थियो। पूर्जासहित 10 जना सम्पर्कविहीन भएकोमा हिजो 4 जनाको शव भेटिएको छ। पूर्जासहित 6 जनाको अवस्था अझै थाहा हुन सकेको छैन, जसमा 5 जना नेपाली रहेका छन्। पूर्वहादुर गुरूङ सहित 4 जनाको शव भेटिएको हो। पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले हिजो बेलुकादेखि स्थगित खोजी कार्य आज बिहानदेखि फेरि थालिएको जनाएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदैछ। सरकारले गएको वर्षदेखि साउन 16 राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो। यस वर्ष कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन नाराका साथ दिवस मनाउन लागि कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 2 ठोकर्पामा कोदो दिवस विशेष कार्यक्रम आयोजना गरेको छ। सिन्धुपाल्चोक कोदो उत्पादन धेरै हुने जिल्ला मध्ये एक हो। नेपालका 77 जिल्लामा कोदोको उत्पादन हुन्छ। कोदो उत्पादनका लागि अनुकूल जमीन र मौसम हुँदाहुँदै पनि कोदो सहित कोदोजन्य बाली उपेक्षामा परिरहेका छन्। उत्पादनका हिसाबले सबैभन्दा धेरै सम्भावना कर्णाली प्रदेशमा रहेको नेपाल कृषि अनुसन्धान परिषद नार्कले जनाएको छ। कोदो खडेरी र सुक्खा भूगोलमा पनि फल्ने बाली हो। उत्पादन र उत्पादकत्वको हिसाबले यो धान, गहुँ र मकै पछि नेपालको 4 सबैभन्दा महत्वपूर्ण बाली मानिन्छ। नेपालमा कोदो, कागुनो, जुनिलो, चामा लगायतका जात छन्। कोदोको रोटी र ढिँडो मात्र नभई अरू विभिन्न परिकार, खीर, मोमो, बिस्कुट, कुकिज बनाएर खान सकिने र स्वास्थ्यका लागि पनि लाभदायक रहेको नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरि घिमिरेले बताउनुभयो। उहाँका अनुसार पहिला कोदोलाई हेला गर्ने गरिएको भए पनि पछिल्लो समय यसको उपभोग बढ़दो छ। कोदोले भोकमरी, कुपोषण, जलवायु परिवर्तन र जैविक विविधताको ह्रास जस्ता विश्वव्यापी चुनौतीसँग जुझ्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञले बताएका छन्। संयुक्त राष्ट्रसंघले सन् 2023 अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षका रूपमा मनाएको थियो। नेपाल वार्षिक झण्डै 3,30,000 टन कोदो उत्पादन हुने गरेको छ। पछिल्ला वर्षमा कोदोको उत्पादन र क्षेत्रफल घट्दै गएको तर उपभोग बढ़दो रहेकोले भारत लगायतका देशबाट आयात गर्ने गरिएको छ। तथ्याङ्क अनुसार आर्थिक वर्ष 72-73 झण्डै 61 करोड़ रूपियाँ बराबरको कोदो भित्रिएको छ। हरेक वर्ष अगस्तको पहिलो हप्तामा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि शुरू भएको छ। यस वर्ष जीवनको दिगो शुरूआतको लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाउन नाराका साथ स्तनपान सप्ताह मनाउन लागि एक हो। अभियानले स्तनपान प्रवर्धनका लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय, कार्यस्थल तथा सरकारी नीति मार्फत सहयोग गर्नुपर्नेमा जोड़ दिएको छ। अब विदेशको खबर। मोरक्कोबाट स्पेनको सेउटा शहरमा प्रवेश गर्ने आप्रवासीको संख्या 60,000 पुगेको अनुमान गरिएको छ। झण्डै 60,000 आप्रवासी स्पेनको उत्तर अफ्रिकी भाग सेउटामा प्रवेश गरेका र यसको दोषी मानव तस्करीमा संलग्न गिरोह रहेको स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बताउनु भएको छ। मानिसहरूको ठूलो ऐरोको क्रममा कम्तीमा 57 जनाको ज्यान गएको स्थानीय संचार माध्यमको विवरणलाई उल्लेख गरी बीबीसीले जनाएको छ। हजारौं आप्रवासी सीमा क्षेत्र पार गरी भित्रने क्रम बढ़ेसँगै स्पेनले सेना परिचालन गरेको छ भने अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको त्यहाँका अधिकारीले बताएका छन्। छिरेका आप्रवासीलाई आश्रयको अभाव भएको छ। साथमा अभिभावक नभएका बालबालिका सहित हजारौं आप्रवासी पार्क, सड़क र फुटपाथमा रात बिताउन बाध्य भएका छन्। धेरैजना उद्देश्यविहीन रूपमा सड़कमा भौतारिरहेका सार्वजनिक भिडियोमा देखिन्छ। स्पेनको सर्वोच्च अदालतले यसै महिना गरेको एक फैसलापछि आप्रवासी प्रवेश गर्ने क्रम बढ़ेको हो। त्यो फैसलामा सेउटा वा अर्को स्पेनी भूभाग मेलिला पुग्ने प्रयासको क्रममा समुद्रमा रोकिएका आप्रवासीलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने उल्लेख छ। स्थानीय तथ्याङ्क अनुसार सेउटा शहरको जनसंख्या झण्डै 83,600 छ। अब खेल खबर। व्यापक विरोधपछि फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानीको योजना रद्द गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रमुख प्रतियोगितामा हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजना रद्द गरेको बताउनु भएको छ। इन्फान्टिनोले प्रस्तावित परियोजनाले विभाजन सिर्जना गरेको र यो अब संस्थाको मूल उद्देश्यको हितमा नरहेको बताएको बीबीसीले जनाएको छ। सदस्य देशका फुटबल संघबाट तीव्र विरोध भएपछि फिफाले गैराती विवादास्पद योजना अघि नबढ़ाउने निर्णय गरेको हो। विश्वकपसहित आफ्ना प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्ने नयाँ कम्पनीमा झण्डै 20% हिस्सा बिक्री गरेर 4.2 अर्ब अमेरिकी डलरसम्म जुटाउने योजना सार्वजनिक गरिएको थियो। तर प्रस्ताव सार्वजनिक भए लगत्तै युरोपेली फुटबल महासंघ यूईएफएले कड़ा विरोध जनाएको थियो। एसियाली फुटबल महासंघ एएफसीले पनि फिफाको निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ। त्यस्तै प्रस्ताव फिर्ता लिनु अघि नै इन्फान्टिनियोका वरिष्ठ सल्लाहकार कार्लोस कोरेडोरले तत्काल लागू हुने गरी राजीनामा समेत दिनुभएको छ। चार बन्छेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरी घटनापछि उत्पन्न तनाव विस्तारै साम्य हुँदै धनुषा सप्तरी र सिराहामा अहिले बिहानका लागि कर्फ्यू केही कुकुलो पारियो। सरकार र गणेश यादवका परिवार बीच पनि सहमति। धादिङको जोगीमारामा लेदो सहितको पहिरोले अवरूद्ध सड़क खुल्यो। आज पनि एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै उपेक्षामा परेका कोदोजन्य बालीको प्रवर्धनमा जोड। स्पेनी शहर सेउटामा प्रवेश गर्ने आप्रवासीको संख्या 60,000 पुगेको अनुमान। ज्यान गुमाउनेको संख्या 57 पुग्यो। अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको भनाई। र व्यापक विरोधपछि फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानी योजना रद्द गर्यो।
2: सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर। किनकि
4: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 96.2 मेगाहर्ज।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कूल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861086390।
0: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
4: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
0: जहाँ पायो त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनोट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 9842858950 र 9842809761।
5: गर्जन छ सधैँ बाबु झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाघ भए
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला बिहानको 11 बजेको छ।

0: Radio Tiger Studio Time. अहिले दिउँसोको 3 बजेको छ।
1: किसान, a complete piping solutions.

नमस्कार, म बजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी, धनुषा र सिरोहामा कर्फ्यू हटाइयो, निषेधाज्ञा कायमै। पाकिस्तानको हिमालमा बेपत्ता नेपालीको उद्धारमा कूटनीतिक पहल गर्न सरकारलाई पर्वतारोहण संचालक संघको अपील। स्रोत र जनशक्ति परिचालनको अनुमति लिन सरकारले पहल नगरेको भनाई। ग्यास आपूर्ति सहज बनाउन निगमको निर्देशन, आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध। प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिने भारतीय प्रधानमन्त्री मोदीको भनाई। युवा अवस्थामा हुने गल्तीलाई कानूनी कार्यवाही भन्दा मार्गदर्शन मार्फत सुधार गर्नुपर्नेमा जोड। र रियल मड्रिडमा भिनिसियसको भविष्य अन्यल, रकम नबढ़ाएको प्रस्ताव नस्वीकारे क्लब छाड्नुपर्ने। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको दिवानगंज र कप्तानगंज घटनापछि उत्पन्न तनावग्रस्त बनेका मधेस र पूर्वी तराईका जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ। उग्र रूपमा भइरहेका प्रदर्शनहरू रोकिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो। तनाव कम भएसँगै जिल्ला प्रशासन कार्यालयहरूले पनि कर्फ्यू फुकुलो बनाउन थालेका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले 10 वटा पालिकामा लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालका अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न 5 जना भन्दा बढ़ी व्यक्ति एकै ठाउँमा भेला हुन, सभा, जुलुस, प्रदर्शन, बैठक तथा धरना गर्न निषेध गरिएको छ। यस्तै धनुषाको जनकपुर क्षेत्र र सिराहाको लाहानमा पनि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ। सिराहाको गोल बजारमा भने कर्फ्यू यथावत छ, तर अहिले दिउँसो 2 घण्टाका लागि भने कर्फ्यू खुकुलो बनाएको प्रशासनले जनाएको छ। आपतकालीन स्थितिमा शान्ति सुरक्षा कायम गर्न जारी गर्ने सबैभन्दा कड़ा आदेश कर्फ्यू हो। निषेधाज्ञा कर्फ्यू भन्दा अलिक खुकुलो र नियन्त्रित व्यवस्था हो। यसमा अत्यावश्यक काम वा तोकेको समयमा हिडुल गर्न छुट हुन्छ, तर धेरै मानिस भेला हुन, जुलुस निकाल्न वा विरोध प्रदर्शन गर्न भने पूर्ण रूपमा रोक लगाइएको हुन्छ। सुनसरीको कप्तानगंजमा गएको आइतबार राति भएको घटनापछि पूर्वी तराईका विभिन्न जिल्लामा आन्दोलन र तनाव बढ़ेपछि प्रशासनले कर्फ्यू तथा निषेधाज्ञा लागू गरेका थिए। प्रशासनहरूले अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जनाउँदै शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न निषेधाज्ञाको पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्। पर्वतारोहण संचालक संघ नेपालले पाकिस्तानमा हिम पहिरोमा परेका नेपाली पर्वतारोहीको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउनका लागि तत्काल उच्च स्तरीय कूटनीतिक पहल गर्न नेपाल सरकारसँग सार्वजनिक अपील गरेको छ। संघका महासचिव ऋषि भण्डारीले जारी गर्नुभएको अपीलमा विदेशी भूमिमा विपदमा परेका नेपाली नागरिकको उद्धार र सुरक्षामा राज्यको सक्रियता तथा कूटनीतिक पहल आवश्यक रहेको उल्लेख छ। यस्तै संघले नेपालको दिगो आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र भएको भन्दै पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने क्षमता भोगेको उल्लेख गरेको छ। संघले सरकारको समन्वय, कूटनीति पहल र सक्रियता अपेक्षा अनुसार प्रभावकारी देखिन नसकेको टिप्पणी पनि गरेको छ। निजी स्तरले नेपाली उद्धार पाइलट, उद्धार टोली तथा अन्य स्रोत साधन परिचालन गर्न तयारी देखाउँदा पनि आवश्यक सरकारी अनुमति र कूटनीतिक सहजीकरण समयमै हुन नसकेको भन्दै संघले यसलाई राज्य संयन्त्रको संस्थागत कमजोरीका रूपमा चित्रण गरेको छ। हिजो पाकिस्तानमा रहेको ब्रड पेक हिमालमा हिम पहिरो जाँदा कृतिमानी नेपाली पर्वतारोही निर्मल पूर्जासहित 10 जना आरोहीहरू विपत्ता भएका थिए। तीमध्ये 4 जनाको शव भेटिएको छ भने निर्मल पूर्जासहित 6 जना अझै हराइरहेका छन्। यसैबीच आज पनि विपत्ता आरोहीहरूको खोज तथा उद्धार अभियान चलिरहेको छ। ड्रोनबाट सम्भावित शव देखिएको ठाउँमा हेलिकप्टर र स्थल मार्ग दुवैबाट टोली परिचालन गरेको पाकिस्तानमा रहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार पाकिस्तानका सुरक्षा निकाय र उद्धार समन्वयकर्ताले पुष्टि भएका विवरण मात्रै नेपाली दूतावासले उपलब्ध गराउने गरेका कारण आज थप विवरणहरू आइसकेका छैनन्। नेपाल ऑयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति निकालेर बजारमा 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन वितरकलाई भनेको हो। यस्तै निगमले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्र

0: ग्यास खरिद गर्न र अनावश्यक मौजदात नगर्न आग्रह गरेको छ। निगमले असार 31 गतेको निर्णय अनुसार 14.2 किलो ग्यास सिलिण्डरको बिक्री वितरण व्यवस्था मिलाएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ। बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यान आकर्षण भएको पनि उल्लेख गरेको छ। निगमले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिँदै खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न विक्रेताहरूलाई आग्रह गरेको छ। कोदो बालीको संरक्षण र प्रवर्धनका लागि आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदैछ। मन्त्री परिषदको निर्णय अनुसार हरेक वर्ष साउन 16 गते मनाइने यो दिवसको अवसरमा आज कृषि विभागले सिन्धुपाल्चोकको ठोकर्पामा विशेष कार्यक्रम आयोजना गरेको छ। स्वास्थ्यका लागि उपयोगी, थोरै मेहनतमा उत्पादन हुने र लामो समयसम्म सुरक्षित राख्न सकिने भएकाले कोदोलाई खाद्य सुरक्षा र कुपोषण न्यूनीकरणको प्रमुख तर आर्थिक वर्ष 2082-83 झण्डै 61 करोड़ रूपियाँ बराबरको कोदो आयात भएको तथ्याङ्कले आन्तरिक उत्पादन बढ़ाउनु पर्ने चुनौती देखाएको छ। कृषि विज्ञहरूले सीमावर्ती क्षेत्रबाट हुने आयात रोक्दै स्थानीय बाँझो जमीनमा कोदो खेती अभियान चलाउन सरकारसँग आग्रह गरेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गरिदिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। उद्योग विभागले 25 करोड़ रूपियाँ भन्दा कम स्थिर पुँजी भएका उद्योगको विभिन्न सिफारिशका काम प्रदेश सरकार र प्रदेश मातहतका निकायबाट हुने स्पष्ट पारेको छ। विभागले सार्वजनिक सूचना निकालेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पुँजी 25 करोड़ रूपियाँ भन्दा कम पुँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिन, औजार, कच्चा पदार्थ सम्बन्धी कार्य प्रदेश सरकार र मातहतका निकायबाट हुने जनाएको छ। त्यसै गरी रसायन आयात तथा कच्चा पदार्थ खपतको नम्स निर्धारण लगायतका अन्य छूट सुविधा सहुलियतका सिफारिशहरू सम्बन्धित प्रदेश सरकार र त्यस अन्तर्गतका निकायबाट हुने पनि विभागले स्पष्ट पारेको छ। विभागले उद्योग दर्ता र दर्तासँग सम्बन्धित अन्य थप 7 थरीका सेवा पनि अनलाइनबाट प्रवाह गर्ने भएको छ। विभागको सूचनामा यही आउन 18 गतेदेखि औद्योगिक व्यवस्थापन सूचना प्रणालीबाट थप 7 थरीका सेवा अनलाइनमा सम्पादन हुने उल्लेख छ। विदेशको खबर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि भएको युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिने बताउनु भएको छ। ती प्रदर्शनले मोदी नेतृत्वको सरकारमाथि पछिल्ला वर्ष यताकै ठूलो राजनीतिक दबाव सृजना गरेको थियो। परीक्षाको प्रश्नपत्र चुहावट सम्बन्धी विषयलाई लिएर अनलाइन समूह कक्रोच जनता पार्टी सीजेपीले नयाँ दिल्ली सहित विभिन्न शहरमा प्रदर्शन आयोजना गरेको थियो। ती प्रदर्शनहरू बेरोजगारी र सुशासन सम्बन्धी असन्तुष्टिसँग जोड़िँदै गएपछि सरकारका लागि चुनौती बनेका थिए। भारतीय संचार माध्यमका अनुसार प्रधानमन्त्रीप्रति अपमानजनक अभिव्यक्ति प्रयोग गरेको देखिने केही प्रदर्शनकारीका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूले मोदी समर्थकको आलोचना तथा प्रहरी उजुरीको सामना गरिरहेका छन्। प्रहरीले सामाजिक सञ्जाल कम्पनी मेटा र एक्सलाई प्रधानमन्त्रीलाई लक्षित गरी बनाएका अपमानजनक तथा तोडमोड गरेका सामग्री हटाउन आग्रह गरेको जनाएको छ। मोदीले इन्स्टाग्राममा एउटा भिडियो सार्वजनिक गर्दै केही युवाले अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेका भए पनि उनीहरूलाई माफ गर्न चाहेको बताउनु भएको छ। प्रदर्शनकारी विरूद्ध दर्ता भएका प्रहरी मुद्दाबारे बोल्दै मोदीले युवा अवस्थामा हुने गल्तीलाई कानूनी कार्यवाही भन्दा पनि मार्गदर्शन मार्फत सुधार गर्नुपर्ने बताउनुभयो। प्रदर्शनको दबावपछि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुभएको थियो। अब खेल खबर। स्पेनिस क्लब रियल मड्रिडका स्टार भिनिसियस जुनियरको भविष्य अनिलमा परेको छ। क्लबले नयाँ सम्झौताका लागि हालको प्रस्ताव नै अन्तिम भएको र यसभन्दा बढ़ी आर्थिक प्रस्ताव नबढ़ाउने स्पष्ट पारेको छ। यदि भिनिसियसले यो प्रस्ताव स्वीकार नगरे उनलाई क्लब छाड्न अनुमति दिइने जनाएको छ। अन्तर्राष्ट्रिय संचार माध्यम ESPNका अनुसार भिनिसियसको सम्झौता सकिन अब एक वर्ष मात्र बाँकी छ। उनी विश्वकपपछि विदा सकेर पर्सिदेखि टोलीको प्री सिजन प्रशिक्षणमा फर्किनेछन्। त्यसपछि उनले रियल मड्रिडमै नयाँ क्लब रोज्ने भन्ने निर्णय लिन सक्ने बताइएको छ। गएको सिजन प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा भिनिसियस पूर्ण रूपमा सन्तुष्ट नरहेको चर्चा छ। यही कारण पनि उनको भविष्यबारे विभिन्न अड्कलबाजीहरू भइरहेका छन्। यता इंग्लिश क्लब आर्सनलले सम्भावित ट्रान्सफरको आर्थिक पक्षबारे अध्ययन गरिरहेको भए पनि अहिलेसम्म आर्सनल र भिनिसियस बीच कुनै औपचारिक छलफल नभएको बताएको छ। सन् 2018 रियल मड्रिडमा आबद्ध भएका भिनिसियस टोलीका प्रमुख खेलाड़ी मध्येका एक हुन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो निषेधाज्ञा कायमै। पाकिस्तानको हिमालमा बेपत्ता नेपालीको उद्धारमा कूटनीतिक पहल गर्न सरकारलाई पर्वतारोहण संचालक संघको अपील। स्रोत जनशक्ति परिचालनको अनुमति लिन सरकारले पहल नगरेको भनाई। ग्यास आपूर्ति सहज बनाउन निगमको निर्देशन। आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध। प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिने भारतीय प्रधानमन्त्री मोदीको भनाई। युवा अवस्थामा हुने गल्तीलाई कानूनी कार्यवाही भन्दा मार्गदर्शन मार्फत सुधार गर्नुपर्नेमा जोड़। र रियल मड्रिडमा भिनिसियसको भविष्य अन्यल। रकम नबढ़ाएको प्रस्ताव नस्वीकारे क्लब छाड्नुपर्ने।
6: NBL सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: साली नदीको शिर,
6: मणि चूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै।
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
10: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
11: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
12: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
13: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। नेपाल ऑयल निगमले टेकुमा रहेको आफ्नो कार्यालयबाटै ग्यास बिक्री वितरण शुरू गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि निगमले आज काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज र पारदर्शी बनाउन विशेष व्यवस्था लागू गरेको हो। निगमका अनुसार आजदेखि शुरू भएको यो सेवा बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म उपलब्ध हुनेछ। टेकुमा रहेको निगमको कार्यालयबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सगुन ग्यास तथा श्रीराम ग्यासका सिलिण्डर बिक्री वितरण गर्ने व्यवस्था मिलाएको निगमले जनाएको छ। ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र हटलाइन नम्बर 01-59-71-902 सम्पर्क गर्न निगमले उपभोक्तालाई आग्रह गरेको छ। साथै एलपी ग्यासको आयात र वितरण नियमित भइरहेकाले आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक मौजदात नगर्न निगमले अनुरोध गरेको छ। काठमाडौँ महानगरपालिका क्षेत्रभित्र दर्ता भएका झण्डै 2000 सहकारी मध्ये गएको आर्थिक वर्षमा 667 मात्र नवीकरण भएका छन्। महानगरको सहकारी विभागका अनुसार बाँकी धेरै सहकारी संस्थागत नियमन र सम्पर्क बाहिर वा निष्क्रिय रहेको देखिएको छ। महानगरले सहकारीको नियमनसँगै 1712 जना ऋणीलाई ऋण भुक्तानीका लागि सहजीकरण गरेको जनाएको छ। बचतकर्ता र सहकारी बीचको विवाद समाधानका लागि 58 सहकारीमा मेलमिलाप समेत गराएको विभागले जनाएको छ। महानगरका अनुसार 10,000 भन्दा बढी बचतकर्ताले झण्डै 8.20 अर्ब रूपियाँ बचत फिर्ताको माग गर्दै उजुरी दिएका छन्। बचतकर्ताको रकम जोखिममा परेपछि 187 सहकारीलाई कार्यवाहीका लागि सिफारिश गरेको महानगरले जनाएको छ। बागमती सफाई महाअभियानको 690 हप्तामा अभियन्ताहरूले गुहेश्वरी फाँटमा रहेको बागमती नदी किनार क्षेत्र सरसफाई गरेका छन्। राष्ट्रका लागि हप्ताको 2 घण्टा स्वयंसेवा भन्ने नारासहित भइरहेको सफाई अभियानबाट आज झण्डै आधा टन नकुहिने फोहोर संकलन गरेर व्यवस्थापन गरेको अभियानकर्मी किशोर सिंह शाहीले जानकारी दिनुभयो। कार्यक्रममा बागमती नदी किनारमा विभिन्न जातका 50 बिरूवा रोप्नुका साथै गएको वर्ष रोपेका बिरूवाको गोडमेल समेत गरिएको छ। भक्तपुरको चाँगु नारायण नगरपालिका वडा नम्बर 2 दुवाकोटमा दुवाकोट तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा आएको छ। पालिका स्तरमै सहज, सुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याएको मेयर जीवन खत्रीले जानकारी दिनुभयो। बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री सुरेश श्रेष्ठले हिजो केन्द्रको उद्घाटन गर्नुभएको हो। र विदेशमा आकर्षक रोजगारी दिलाइदिने भन्दै ठै गरेको आरोपमा प्रहरीले 2 जनालाई काठमाडौँबाट पक्राउ गरेको छ। 12 जितपुर सिमरा 16 घर भई अहिले काठमाडौँको तारकेश्वर बस्दै आएका 33 सागर उप्रेती र रूपन्देहीका 45 कृष्ण कुमार उपाध्यायलाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उप्रेतीलाई टोखाबाट र उपाध्यायलाई काठमाडौँ महानगरपालिका 12 पक्राउ गरेको हो। वैदेशिक रोजगारीको प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट रकम वसुलेको आरोपमा दुवैजनालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग तहसल पठाएको प्रहरीले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी, धनुषा र सिराहामा कर्फ्यू हटाइयो, निषेधाज्ञा कायमै। टेकुमा रहेको ऑयल निगमको कार्यालयबाट ग्यास बिक्री शुरू, विभिन्न ब्रान्डका सिलिण्डर उपलब्ध। र काठमाडौँ महानगरमा दर्ता भएका झण्डै 2000 सहकारी मध्ये 650 मात्रै नवीकरण। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michigan, Michigan, Michigan.
3: Safety!
2: Michigan, Michigan.
4: World's number one tire brand.
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
6: Introducing Wi-Fi 6 with Suvisu Suraksha.
7: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट.
6: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
5: सुविसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
8: 01-42-888 98-12-35-888
9: सीधा कुरा प्रश्न विचार
0: उज्यालो रेडियो नेटवर्क।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब सुन्न सक्नुहुन्छ लोकलहरी।

0: एल सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप
1: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

छौ कि चिङ्गा छैनौ मधुरीको राजा, सवाल जवाब गर्नलाई त कम्ती छैन मनी, तिमीहरू जस्तालाई त घुमाउँछु फान फान।

रम्ला निकारी झर्छौ झ्याको, यस्ता झ्याको झर्नीलाई त कति फ्याको फ्याको, मेरै झ्याको झार्छु भन्दै आका कत्री कत्री, ए मेरी आमै छेउमा बस्ने त रङ्गशाला हो जत्री।

सासी त कसको जो मन क्यारी गाँसिएला, अल्ली सुस्तो बस भुइँमा जमिन भाँसिएला, जिउडाल सानो भए पनि मान्छे म त हिरो, जिरे खुर्सानी खाइ

0: मलाई लाउँदैन लागेको रोग सुटीले क्यारी जाने, अस्ति एक दिन रुगा लाएर खाऊ बेसार पानी, न कहिले भन्छु या सुन पर्या छो कुप्रो, यो मोटीलाई होला बरो रोगै रोगको थुप्रो, म त ठिक छु।
1: सडक सुरक्षा जीवन रक्षा।
2: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सडक खुल्ला हुन साथ दौडिन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन् त।
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्य।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रवेश परीक्षा साउन 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082562601, 98578935990, 98578131684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: पाकिस्तानमा गएको हिम पहिरोमा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा सहित 6 नेपालीको ज्यान गयो। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धाञ्जली व्यक्त। साहस र योगदानको प्रेरणादायी इतिहास जीवित रहिरहने।
0: तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी भनुसा र सिराहामा कर्फ्यू हटाइयो। निषेधाज्ञा कायमै तनाव र वैमनस्यताको समयमा गीत संगीत समाज जोड्ने प्रभावकारी माध्यम।
2: मातृभाषामा सद्भाव र शान्तिको अर्थभूमिका गीतहरूलाई प्रस्तुत गर्न सकिन्छ लाइभमा। यसरी चाहिँ गीत संगीतबाट पनि राष्ट्रियता र यो सामाजिक दूरी बढेको बेलामा त्यसलाई छुटाउने घटाउने काम गर्छ भन्ने मलाई लाग्छ।
1: कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन। बाध्य भएर छुट्टै भेला गर्नु परेको भनाई।
0: स्पेनमा एकैपटक झण्डै 60,000 आप्रवासी प्रवेश गरेपछि उत्पन्न तनाव शान्त हुँदै युरोपका सदस्य देशहरूबीच विवाद सृजना।
1: र रियल मैड्रिडमा भिनिसियसको भविष्य अन्यल। रकम नबढ़ाएको प्रस्ताव नस्वीकारे क्लब छाड्नु पर्ने।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर

0: गतिमान कायम गर्नुभएका निर्मलले अतिरिक्त अक्सिजन बिना संसारका तीन सर्वोच्च हिमाल 75 दिन 21 घण्टा र 45 मिनटमा आरोहण गर्ने विश्व कीर्तिमान पनि बनाउनु भएको छ। अरू थुप्रै कीर्तिमान बनाउनु भएका निर्मल आधुनिक पर्वतारोहण इतिहासमा सबैभन्दा साहसी र कीर्तिमानी आरोहीको रूपमा चिनिनुहुन्छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ब्रोड पीकको हिम पहिरोमा ज्यान गुमाएका निर्मल पूजा सहितका नेपाली आरोहीको निधनमा श्रद्धांजली व्यक्त गर्नुभएको छ। फेसबुक मार्फत प्रधानमन्त्री शाहले पर्वतारोहीहरूको निधनले आरोहीको भौतिक यात्रा मात्र रोकिएको टिप्पणी गर्दै साहस समर्पण र योगदानको इतिहास सधैँ जीवित रहने उल्लेख गर्नुभएको छ। यस्तै सम्पूर्ण दिवंगत आरोहीप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै उहाँले शोक सन्तप्त परिवारजन आफन्त तथा शुभेच्छुक प्रति समवेदना व्यक्त गर्नुभएको छ।
1: सुनसरीको देवानगंज र कप्तानगंज घटनापछि तनावग्रस्त बनेका मधेस र पूर्वी तराईका जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ। उग्र रूपमा भइरहेका प्रदर्शनहरू रोकिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो। तनाव कम भएसँगै जिल्ला प्रशासन कार्यालयहरूले पनि कर्फ्यू खुकुलो पार्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले 10 वटा पालिकामा लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालका अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न 5 जना भन्दा बढ़ी व्यक्ति एकै ठाउँमा भेला हुन सभा जुलुस प्रदर्शन बैठक तथा धरना गर्न निषेध गरिएको छ। यस्तै धनुषाको जनकपुर क्षेत्र र सिराहाको लहानमा पनि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ। सिराहाको गोलबजारमा भने कर्फ्यू यथावत छ। गोलबजारको अवस्थाबारे छलफलपछि थप निर्णय गर्ने प्रशासनले जनाएको छ। आपतकालीन स्थितिमा शान्ति सुरक्षा कायम गर्न जारी गरिने सबैभन्दा कड़ा आदेश कर्फ्यू हो। यसमा तोकिएको क्षेत्र र समयभित्र कोही पनि मानिस घर बाहिर निस्किन सड़कमा हिँड्न वा गाड़ी चलाउन पाइँदैन। कर्फ्यू उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले आवश्यकता अनुसार सिधै गोली हान्ने सम्मको कड़ा कानूनी अधिकार पाएका हुन्छन्। निषेधाज्ञा कर्फ्यू भन्दा अलि खुकुलो र नियन्त्रित व्यवस्था हो। यसमा आवश्यकता काम वा तोकिएको समयमा हिडडुल गर्न छुट हुन्छ, तर धेरै मानिस भेला हुन जुलुस निकाल्न वा विरोध प्रदर्शन गर्न पूर्ण रोक लगाइएको हुन्छ। निषेधाज्ञा उल्लंघन गर्नेलाई पक्राउ गरी जरिवाना वा केही दिन हिरासतमा राख्ने जस्ता कार्यवाही गर्ने अधिकार भए पनि गोली हान्ने अधिकार हुँदैन। सुनसरीको कप्तानगंजमा भएको आइतबार राति गएको घटनापछि पूर्वी तराईका विभिन्न जिल्लामा आन्दोलन र तनाव बढ़ेपछि प्रशासनले कर्फ्यू तथा निषेधाज्ञा लागू गरेको थियो। प्रशासनहरूले अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जनाउँदै शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्ने निषेधाज्ञाको पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्। आपसी सद्भाव बढ़ाउन गीत संगीतको भूमिका बारेको चर्चा अहिले केही बेरमा रंग दर्पणमा सुन्न सकिन्छ।
0: नेपाली कांग्रेसको संस्थापन इतरपक्षले राष्ट्रिय भेलाका लागि आयोजक समिति गठन गरेको छ। इतरपक्षको चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी इतरपक्षले भेलाका लागि आयोजक समिति गठन गरेको जानकारी दिएको हो। राष्ट्रिय भेलाका लागि गठन गरेको 551 सदस्यीय आयोजक समितिको संयोजकमा नेता शशांक कोइराला तोकिनु भएको छ। इतरपक्षको राष्ट्रिय भेला यही साउन 29 गतेदेखि 31 गतेसम्म काठमाडौँमा हुनेछ। पार्टीभित्र सम्पूर्ण एकताका लागि प्रयास धैर्यता र पहल गर्दा गर्दै पनि पदीय जिम्मेवारीमा रहेका नेताहरूले सार्थक भूमिका नखेलेको इतरपक्षको आरोप छ। संयोजक कोइरालाले निकाल्नु भएको विज्ञप्तीमा पार्टीका नेता कार्यकर्ता जनप्रतिनिधि एवं समर्थक र शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न यो राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको उल्लेख छ। भेलामा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी सदस्यहरूलाई सहभागी हुन आह्वान गरिएको छ। 14 महाधिवेशनमा 4,743 जना महाधिवेशन प्रतिनिधि थिए। विशेष महाधिवेशनको कानूनी पक्ष हल भए पनि राजनीतिक रूपमा नेताहरू बीच कुरा मिलेको छैन। त्यसैले पछिल्ला दिनमा समानान्तर गतिविधि बढ़दो छ। बीपी स्मृति दिवसमा संस्थापन र इतर पक्षले बेग्ला बेग्लै कार्यक्रम गरेका थिए। विदेशमा रहनुभएका पूर्व सभापति शेरबहादुर देउवा साउनभित्र नेपाल फर्कनुहुने चर्चा छ, तर उहाँ राष्ट्रिय भेलामा सहभागी हुने नहुने भने अहिलेसम्म निश्चित भइसकेको छैन।
1: नेपाल आयल निगमले ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति निकालेर बजारमा 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन दिएको हो। यस्तै निगमले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौजदात नगर्न आग्रह गरेको छ। निगमले असार 31 गतेको निर्णय अनुसार 14.2 किलो ग्यास सिलिण्डरको बिक्री वितरण व्यवस्था मिलाइएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ। बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेको छ। निगमले एलपी ग्यासको

0: आयात तथा बिक्री वितरण नियमित रहेको र आउँदा दिनमा पनि निरन्तर रहने जनाउँदै आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न उपभोक्तासँग आग्रह गरेको छ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप
3: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
5: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पाकिस्तानमा गएको हिम पहिरोमा विश्वकृतिमानी पर्वतारोही निर्मल पूजा सहित 6 जना नेपालीको ज्यान गयो। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धाञ्जली व्यक्त। तराई मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो। निषेधाज्ञा कायमै कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन। बाध्य भएर छुट्टै भेला गर्नु परेको जिकिर। ग्यास आपूर्ति सहज बनाउन वितरकलाई निगमको निर्देशन लगायतका खबर प्रस्तुत गरे।
0: नेपाल दर्पणमा अब बाँकी खबर। कोदो बालीको संरक्षण र प्रवर्धनका लागि आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ। मन्त्री परिषदको निर्णय अनुसार हरेक वर्ष साउन 16 गते मनाइने यो दिवसका अवसरमा आज कृषि विभागले सिन्धुपाल्चोकको ठोकर्पामा विशेष कार्यक्रम आयोजना गरेको छ। सरकारले गएको वर्षदेखि साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो। यस वर्ष कोदो बाली संरक्षण र प्रवर्धन खाद्य तथा पोषण सुरक्षा सम्वर्धन नाराका साथ दिवस मनाइएको छ। स्वास्थ्यका लागि उपयोगी थोरै मेहनतमा उत्पादन हुने र लामो समयसम्म सुरक्षित राख्न सकिने भएकाले कोदोलाई खाद्य सुरक्षा र कुपोषण न्यूनीकरणको प्रमुख आधार मानिन्छ। तर आर्थिक वर्ष 2082-83 झण्डै 61 करोड़ रूपियाँ बराबरको कोदो आयात भएको तथ्याङ्कले आन्तरिक उत्पादन बढ़ाउनु पर्ने चुनौती देखाएको छ। कृषि विज्ञहरूले सीमावर्ती क्षेत्रबाट हुने आयात रोक्दै स्थानीय बाँझो जमीनमा कोदो खेती अभियान चलाउन सरकारसँग आग्रह गरेका छन्। कोदोको रोटी र ढिँडो मात्रै नभई अरू विभिन्न परिकार खीर मम बिस्कुट कुकिज बनाएर खान सकिने र स्वास्थ्यका लागि पनि लाभदायक रहेको नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरेले बताउनुभयो।
1: मध्य प्रदेशमा रोपाई अन्तिम चरण पुगेको छ। मध्य प्रदेश कृषि विकास निर्देशनालयका अनुसार अहिलेसम्म मध्य प्रदेशका 3,50,118.88 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको हो, जुन कुल रोपाई योग्य क्षेत्रफलको 91.55% हो। मध्य प्रदेशका 8 जिल्ला मध्ये सिरामा सबैभन्दा बढ़ी 7% धान रोपाई सम्पन्न भएको मध्य प्रदेश कृषि विकास निर्देशनालयका बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। 70मा 90% धान रोपाई सम्पन्न भएको छ। यस्तै धनुषामा 85%, महोत्तरीमा 74.77%, सर्लाहीमा 94%, रौतहटमा 93%, बारामा 95% र पर्सामा 91% धान रोपाई सम्पन्न भएको छ। मध्य प्रदेशमा कुल 3,82,433 हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान छ। अनुकूल वर्षा र पर्याप्त सिंचाई सुविधाका कारण यस वर्ष रोपाई सन्तोषजनक रूपमा अघि बढ़ेको अधिकृत विश्वकर्माको भनाइ छ।
0: अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैंचीको माग बढ़दै जाँदा काखड़भिट्टा नाकाबाट हुने अलैंची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गएको आर्थिक वर्ष 2082-83 अलैंची निर्यातबाट 12,63,69,70,000 रूपियाँ बराबरको कारोबार भएको छ। काकड़भिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 यस नाकाबाट 7,67,40,37,000 रूपियाँ बराबरको अलैची निर्यात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात कारोबार 4,96,29,33,000 रूपियाँले वृद्धि भएको हो। प्रतिशतका आधारमा अलैची निर्यात झण्डै 64.65% बढेको देखिन्छ। कारोबारसँग निर्यात परिमाणमा वृद्धि भएको छ। गएको आर्थिक वर्षमा काँकरभिट्ट नाकाबाट 63,85,870 किलोग्राम अलैची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 भने 42,94,550 किलो मात्रै अलैची निर्यात भएको थियो। काँकरभिट्टा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत माङ्खल राईका अनुसार नेपाली अलैचीको अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै निर्यात कारोबार बढेको हो। नेपालको पूर्वी पहाड़ी क्षेत्रका जिल्लाहरूमा बढ़ी उत्पादन हुने अलैची प्रमुख नगदे बाली मध्ये एक हो।
1: सरकारले सहकारी ठगी सम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढ़िरहेका जिल्ला अदालतहरूमा तत्काल सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्न माग गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छुट्टै इजलासको मागसहितको प्रतिवेदन तयार पारेको हो। आज भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रतिवेदन बुझाउनु भएको हो। मन्त्रालयले समर्पित इजलास गठन गर्नुको आवश्यकता र औचित्यको विषयमा कार्यदल गठन गरेर तयार पारेको प्रतिवेदन प्रधान न्यायाधीशलाई बुझाएको मन्त्रीको निजी सचिवालयले जनाएको छ। सर्वोच्च अदालतले 2082 सालको माघ 11 गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसुर सम्बन्धी मुद्दाको चाप बढ़ी भएका जिल्ला अदालतमा आवश्यकता अनुसार समर्पित इजलास स्थापना गर्न अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्न आदेश दिएपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो। कार्यदलको प्रतिवेदनमा सहकारी कसुरले सामान्य ठगीको घटनाभन्दा फरक ठूलो संख्यामा नागरिकको जीवन पति र देशको वित्तीय प्रणालीसँग प्रत्यक्ष सम्बन्धित सामाजिक आर्थिक अपराधको रूपमा व्याख्या गरिएको छ।
0: उद्योग विभागले 25 करोड़ रूपियाँ भन्दा कम स्थिर पूँजी भएका उद्योगको विभिन्न सिफारिशका काम प्रदेश सरकार र प्रदेश मातहतका निकायबाटै हुने स्पष्ट पारेको छ। विभागले सार्वजनिक सूचना निकालेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पूँजी 25 करोड़ रूपियाँ भन्दा कम पूँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिनरी औजार कच्चा पदार्थ सम्बन्धी कार्य प्रदेश सरकार र मातहतका निकायबाट हुने जनाएको छ। त्यसै गरी रसायन आयात तथा कच्चा पदार्थ खपतको नम्स निर्धारण लगायतका अन्य छूट सुविधा सहुलियतका सिफारिशहरू सम्बन्धित प्रदेश सरकार र सो अन्तर्गतका निकायहरूबाटै हुने पनि स्पष्ट पारेको छ। विभागले उद्योग दर्ता र दर्तासँग सम्बन्धित अन्य थप 7 थरीका सेवा पनि अनलाइन मार्फत सेवा प्रवाह गर्ने भएको छ। विभागको सूचनामा यही साउन 18 गतेदेखि औद्योगिक व्यवस्थापन सूचना प्रणालीबाट थप 7 थरीका सेवा पनि अनलाइनबाटै सम्पादन हुने उल्लेख छ।
1: नवलपरासी पश्चिमको सुनवल नगरपालिका नम्बर 6 माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। दिउँसो सुनवल 6 2600 बस्ने 33 वर्षका मोहम्मद फिराद मियाँको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ। घर नजिकै रहेको बन्दा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मियाँलाई स्थानीय मेडिकलमा लगेकोमा उपचारका क्रममा ज्यान गएको हो। यसैबीच सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका एकजनाको ज्यान गएको छ। बिहान 9:30 महेन्द्रनगरमा रहेको विश्वविद्यालय केन्द्रीय क्याम्पसको 3-तले भवनको छतबाट झरेका बेदकोट नगरपालिका 4 23 वर्षीय उत्तम कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ। नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ।
7: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
6: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। स्पेनको उत्तरी भूभाग सेउटा क्षेत्रमा झण्डै 60,000 आप्रवासी अनधिकृत रूपमा प्रवेश गरेपछि उत्पन्न तनाव विस्तारै शान्त हुँदै गएको छ। तर यस घटनाले युरोपेली संघ यूका सदस्य देशहरूबीच भने गम्भीर राजनीतिक विवाद सृजना गरिदिएको छ। स्पेनी अधिकारीहरूका अनुसार हिजो सीमा पार गरी छिरेका धेरैजसो आप्रवासीहरूलाई मोरक्को नै फर्काइसकिएको छ। फर्काउने प्रयासका क्रममा ज्यान गुमाउनेको संख्या 67 पुगेको स्पेनका गृहमन्त्री फर्नान्डो ग्रान्डे मार्लास्काले पुष्टि गर्नुभएको छ। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र कोही पनि आप्रवासी युरोपेली महाद्वीपसम्म नपुगेको दावी गर्नुभएको बीबीसीले जनाएको छ। यस घटनालाई लिएर इटालीले स्पेनसँगको सीमामा दिँदै आएको सेन्जेन क्षेत्रको भिसा बिनाको आवत जावत सुविधा अस्थायी रूपमा निलम्बन गरेको छ। इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीको यो कदमलाई फिनल्याण्ड, डेनमार्क र चेक गणतन्त्रले पनि समर्थन गरेका छन्। यता स्पेनका प्रधानमन्त्री सान्चेज युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लियनलाई पत्र लेख्दै केही युरोपेली देशहरूको यो प्रतिक्रियालाई पूर्वाग्रह र राजनैतिक स्वार्थबाट प्रेरित स्वार्थी र गैर कानूनी भन्दै कड़ा आपत्ति जनाउनु भएको छ। अमेरिकाले भने यस घटनालाई स्पेनको फितलो आप्रवासन नीतिको नतिजा भनेको छ। मानव तस्करहरूले अदालतको पछिल्लो फैसलाको गलत फाइदा उठाएर यस्तो गराएको दावी गर्दै स्पेनले मोरक्कोसँगको सीमा सुरक्षा थप कड़ा बनाएको छ।
4: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि भएको युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिन चाहेको बताउनु भएको छ। ती प्रदर्शनले मोदी नेतृत्वको सरकारमाथि पछिल्ला वर्षकै ठूलो राजनीतिक दबाव सृजना गरेको थियो। परीक्षाको प्रश्नपत्र चुहाट सम्बन्धी विषयलाई लिएर अनलाइन समूह कक्रोच जनता पार्टी सीजेपीले नयाँ दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन आयोजना गरेको थियो। ती प्रदर्शनहरू बेरोजगारी र सुशासन सम्बन्धी असन्तुष्टि जोड़िँदै सरकारका लागि चुनौती बनेका थिए। भारतीय संचार माध्यमका अनुसार प्रधानमन्त्रीप्रति अपमानजनक अभिव्यक्ति प्रयोग गरेको देखिने केही प्रदर्शनकारीहरूका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूले मोदी समर्थकहरूको आलोचना तथा प्रहरीको उजुरीको सामना गरिरहेका छन्। मोदीले इन्स्टाग्राममा एउटा भिडियो सार्वजनिक गर्दै केही युवाले अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेका भए पनि उनीहरूलाई माफ दिन चाहेको र युवा अवस्थामा हुने गल्तीलाई कानूनी कार्यवाही भन्दा पनि मार्गदर्शन मार्फत सुधार गर्नुपर्ने बताउनु भएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। स्पेनिस क्लब रियल मड्रिडका स्टार भिनिसियस जुनियरको भविष्य अन्यलमा परेको छ। क्लबले नयाँ सम्झौताका लागि हालेको प्रस्ताव नै अन्तिम भएको र यसभन्दा बढ़ी आर्थिक प्रस्ताव नबढ़ाउने स्पष्ट पारेको छ। यदि भिनिसियसले यो प्रस्ताव स्वीकार नगरे उनलाई क्लब छान्न अनुमति दिइने जनाइएको छ। अन्तर्राष्ट्रिय संचार माध्यम ईएसपीएनका अनुसार भिनिसियसको सम्झौता सकिन अब एक वर्ष मात्र बाँकी छ। उनी विश्वकपपछि विदा सकेर पछिदेखि टोलीको प्री सिजन प्रशिक्षणमा फर्किन्छ। त्यसपछि उनले रियल मड्रिडमै बस्ने वा नयाँ क्लब रोज्ने भन्ने निर्णय लिन सक्ने बताइएको छ। गएको सिजन प्रशिक्षक जावी अलोन्सोको नेतृत्वमा भिनिसियस पूर्ण रूपमा सन्तुष्ट नरहेको चर्चा छ। यही कारण पनि उनको भविष्यबारे विभिन्न अंक आँकडबाजी भइरहेको छ। यता इंग्लिस क्लब आर्सेनलले सम्भावित ट्रान्सफरको आर्थिक पक्षबारे अध्ययन गरिरहेको भए पनि अहिलेसम्म आर्सेनल र भिनिसियस बीच कुनै औपचारिक छलफल नभएको बताइएको छ। सन् 2018 रियल मड्रिडमा आबद्ध भएका भिनिसियस टोलीका प्रमुख खेलाड़ी मध्ये एक हुन्।
4: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
6: आजको रंग दर्पण सामाजिक सद्भाव कायम राख्न गीत संगीतको भूमिकामा केन्द्रित छ।

नेपाली समाजमा गीत संगीतले सधैँ समाजलाई जोड्ने र सान्त्वना दिने भूमिका खेलेको छ। राणाकालदेखि प्रजातान्त्रिक आन्दोलनसम्म, सशस्त्र द्वन्द्वदेखि 2072 भूकम्पसम्म, हरेक समयमा गीत संगीतले समाजलाई जोड्ने, सान्त्वना दिने र साझा पहिचान झल्काउने काम गरेको इतिहास छ। गएको भदौको नवयुवा आन्दोलनमा पनि गीतले परिवर्तनमा ठूलो भूमिका खेल्यो, तर कतिपय अवस्थामा यही गीत संगीतको दुरूपयोग र असन्तुलित प्रयोगले विवाद पनि निम्त्याउँछ। सुनसरीमा डीजे र लाउड स्पिकरको तीव्र आवाजका कारण केही सामाजिक विवाद सिर्जना भयो, त्यसकै कारण तनावपूर्ण अवस्था बन्यो। जुन संगीत वा आवाजले विवाद जन्माएको छ, त्यसैबाट उत्पन्न आवाजलाई सही र सकारात्मक लयका माध्यमबाट मत्थर पार्न पनि सकिन्छ।

यस्तै अवस्थामा समाजलाई जोड्ने र चोट पुगेको मनलाई सान्त्वना दिने जिम्मेवारी गीत संगीतले पनि उत्तिकै बोकेको छ। विक्रम सम्बत 2045-46 नेपाल भारत व्यापार तथा पारवाहन सन्धि नवीकरण नहुँदा देशले भोगेको नाकाबन्दीको बेला चीनबाट मटीतेल र नुन आयात गर्नुपर्ने कठिन परिस्थितिमा नागरिकको मनोबल उच्च राख्न सांगीतिक अभियान नै चलाइएको थियो। अम्बर गुरूङको नेतृत्वमा पूर्वतर्फ र भक्तराज आचार्य लगायतका स्रष्टाहरूको नेतृत्वमा पश्चिमतर्फ टोले खटाई देशैभरि देशभक्तिका गीत गुन्जाइएको त्यो ऐतिहासिक अभियानले नागरिकमा उत्साह र राष्ट्रिय एकताको सञ्चार गराएको थियो।

सुनसरीको घटनापछि संचार माध्यम र सामाजिक सञ्जालमा साम्प्रदायिक भड्काउने सामग्री फैलिन थालेपछि धेरैले सामाजिक सञ्जालको अतिरञ्जनाबाट पर्ने असरप्रति सचेत हुन आग्रह गरिरहेका छन्। यस्तो परिस्थितिमा सकारात्मक र जोड्ने सन्देश दिने सांस्कृतिक सामग्री विशिष्ट गीत संगीत झन बढ़ी अर्थपूर्ण बन्न पुगेको छ। पूर्व राजादेखि नेता कलाकार सुरक्षाकर्मी सबैबाट सामाजिक सद्भाव कायम राख्ने आवाज पनि उठिरहेको छ। समाजमा दूरी र वैमनस्यता बढ़ेको बेला मातृभाषाका गीतहरू शान्ति र सहअस्तित्वका धुनहरू तथा सामाजिक सद्भाव बोकेका सृजनाहरू प्रत्यक्ष प्रस्तुत गरिनुपर्छ किनकि शब्द सुर र तालका माध्यमबाट मानिसको भावनालाई सकारात्मक दिशातर्फ मोड्न सकिन्छ।

अहिलेको सूचना युगमा सद्भावको सन्देश छिटो र व्यापक फैलाउने काममा सामाजिक सञ्जालको भूमिका निर्णायक बनेको छ। पहिले रेडियो र टेलिभिजनमा मात्र सीमित रहने सन्देशमूलक गीत अहिले फेसबुक, युट्युब र टिकटक मार्फत मिनटभित्रै लाखौं दर्शकसम्म पुग्न सक्छ। यही कारणले नेपाल प्रहरीले पनि आफ्ना सद्भाव सम्बन्धी सन्देशलाई गीत संगीतका सामग्री मार्फत प्रस्तुत गरिरहेको छ।

0: संसारको इतिहास निहाल्दा हरेक युग क्रान्ति र परिवर्तनमा संगीतले ठूलो भूमिका निर्वाह गरेको पाइन्छ। चाहे त्यो जनआन्दोलन होस् वा शान्ति स्थापनाको प्रयास, संगीत सधैँ अगाडि उभिएको देखिन्छ। मन शान्त बनाउने, रिस र आवेग कम गर्ने तथा मस्तिष्कलाई सन्तुलित राख्ने संगीतको यही अद्भुत क्षमताले नै अन्तत सामाजिक सद्भाव कायम गराउन मद्दत गर्छ। संगीत साधना प्रतिष्ठान नेपाल इटहरीका संस्थापक राजु केसी:
1: संगीतसँग एउटा शक्तिशाली एउटा भावना, राष्ट्रियता, राष्ट्रिय एकतालाई चाहिँ बोक्न सक्छ भनेर प्रत्येक राष्ट्रले राष्ट्रगान बनाएको, जसरी हाम्रो नेपालमा पनि छ। संगीतले सांस्कृतिक एकतालाई चाहिँ जोड्छ। विविध भाषा समुदायको मानिस सँगै बसेर गीत संगीत सुन्दा आपसी दूरी कम हुन्छ र शब्दाव पनि त बढ्छ नि। त्यसका निमित्त शब्दाव बढाउने गीत संगीतको प्रस्तुति गर्ने, मातृभाषामा सद्भाव र शान्तिको अर्थ बोकेका गीतहरूलाई प्रस्तुत गर्न सकिन्छ लाइभमा। यसरी चाहिँ गीत संगीतबाट पनि राष्ट्रियता र यो सामाजिक दूरी बढेको बेलामा त्यसलाई छोटाउने घटाउने काम गर्छ भन्ने मलाई लाग्छ।
2: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
0: पाकिस्तानमा गएको हिम पहिरोमा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा सहित 6 नेपालीको ज्यान गयो। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धांजलि व्यक्त। साहस र योगदानको प्रेरणादायी इतिहास जीवित रहिरहने।
2: तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी, धनुषा र सिराहामा कर्फ्यू हटाइयो। निषेधाज्ञा कायमै तनाव र वयोमनुष्यताको समयमा गीत संगीत समाज जोड्ने प्रभाव।
0: कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन। बाध्य भएर छुट्टै भेला गर्नु परेको भनाई।
2: स्पेनमा एकैपटक झण्डै 60,000 आप्रवासी प्रवेश गरेपछि उत्पन्न तनाव शान्त हुँदै युरोपका सदस्य देशहरूबीच विवाद सृजना।
0: र रियल मड्रिडमा भिनिसियसको भविष्य अन्यल, रकम नबढ़ाएको प्रस्ताव नस्वीकारे क्लब छोड्नुपर्ने।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सीधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
1: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01-42-888 98-12-35-888।
7: सीधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्क।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब सुन्न सक्नुहुन्छ चित्रलहर।

नमाज्ने तिमीहरूलाई तल राखेर राखेको बुझिस् अहिले र तिमीहरू कहिले पनि यो समाजको बराबरीमा आउन सक्दैनौ।

0: देशको सबैभन्दा विकसित ठाउँ। त्यही ठाउँमा हिजो राति एउटी गरिब दलित महिलामाथि पोक्सीको आरोपमा सबैको सामु गु खुवाएछ।
1: हामी दलित त मुठीका माखाना हौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: आज म तपाईँलाई घुमाउन लान्छु तीर्थ। सधैँ हजुरको कच कच कचको कहिले छोराले घुमाउनु भएन भन्नुहुन्छ, आज तीर्थ जाने, अब उतै मन्दिर सन्दिर घुम्ने, उतै रमाएर आउने हुन्न बा
1: तीर्थ। छोराले तीर्थ
2: लानु
1: भयो।
0: हुन्छ
1: हुन्छ।